0: मुन्टु बागमती प्रदेशलाई हामीले उज्यालो बनाएर यो देशलाई कब्जा गर्नु पर्छ। यो देशलाई कब्जा गर्नको लागि बागमती कब्जा गर्नुपर्छ। यो कब्जा गर्ने चरणमा हामी छौँ।
1: भदौ 10 को हिमबाढीका कारण रसुवाका 3 सरकारी र 1 निजी विद्यालयका 45 जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्। शिक्षा तथा समन्वय इकाइ धुन्चेका प्रमुख दुर्गा प्रसाद सिलवालका अनुसार बाढीका कारण जिल्लाका 4 विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। बाढीले पूर्ण क्षति पुर्याएका विद्यालयमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरी, मालिका देवी आधारभूत विद्यालय पैरे पेसी, चिप्लेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इङ्ग्लिस बोर्डिङ स्कुल हुन्। बाढीबाट प्रभावित भएका अन्य विद्यार्थीको पठन पाठनलाई निरन्तरता दिन वैकल्पिक व्यवस्था मिलाइएको छ। बाढीका कारण कोसाइकुण्ड, आमा छोदिङमा उत्तर गया र कालिकाका विद्यालय पूर्ण रूपमा बन्द भएका थिए। अमेरिकाले बेलायतको आरएफ फेयरफोर्ड हवाई अड्डाबाट सबै बमवर्षक विमान फिर्ता गरेको जनाएको छ। एक हप्ता अघि सम्भावित आतंकवादी हमलाको खबरका बीच विमान फिर्ता गरिएको अमेरिकी भनाइ आएको छ। थप जानकारीसहित अङ्ग्रेजी सेवाका जोन एडरली।
2: A Pentagon spokesman says all US bombers that were deployed to RAF Fairfoot have redeployed to their home stations in the United States. US aircraft had used RAF Fairfoot as a base to launch attacks on Iran. Last Sunday, a major incident was declared at the airbase when 3 vans were spotted nearby. 5 people were arrested and have since been released on police bail. On Thursday, a 6th person, a dual UK-Iranian national, was arrested on suspicion of preparing terrorist acts.
1: खबर यति नै। नमस्कार, म महेन्द्र।
3: यो BFBS कुल घर रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: काङ्ग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत आज बन्द सत्रसँगै केन्द्रीय कार्यसमिति चयनका लागि चुनावी प्रक्रिया पनि शुरू हुँदैछ। हिजो महाधिवेशन उद्घाटन भएपछि आज बिहानदेखि बन्द सत्र शुरू हुन लागेको हो। बन्द सत्रमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्य थालेका छ। यसैबीच काँग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमिति चयनका लागि चुनावी कार्यतालिका सार्वजनिक गरेको छ। यस अनुसार आज बेलुकी 5 बजे मतदाता नामावली प्रकाशन, 5 बजेदेखि 6:30 बजेसम्म मतदाता नामावली उप दावी विरूद्ध, बेलुका 8 बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ। यस्तै भोलि बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेद्वारी मनोनयन, दिउँसो 4:30 बजे अन्तिम नामावली प्रकाशन, 4:30 बजेदेखि 5:30 बजेसम्म उम्मेद्वारी दरखास्तमा दावी विरोध, बेलुका 7 बजे उम्मेद्वारको दोस्रो नामावली प्रकाशन गरिनेछ। यसै गरी पर्सि 21 गते बिहान 9 बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने, बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, दिनभर प्रचार प्रसार गर्न पाइने र 22 गते बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ। आजदेखि देशका धेरै भागमा हल्का मध्यम वर्षा शुरू भएको छ। गैराती लुम्बिनीदेखि कोशीसम्म वर्षा भएको र तराईदेखि हिमालसम्म लगभग एक हप्ता हल्का मध्यम वर्षा हुने मौसम विज्ञ विनोद पोखरेलले बताउनु भएको छ।
4: मध्य पहाडीय क्षेत्रमा चाहिँ अलिक बढी, हिमाली क्षेत्रमा पनि ठिकठिकै पर्ने र तराईमा अलिक कम पर्ने देखिन्छ। त्यही कारणले गर्दा नेपालभरि नै वर्षा हुन सक्ने सम्भावना चाहिँ यसबाट देखिन्छ। यसलाई अलिकति समग्रमा हेर्दाखेरि चाहिँ जुन यो कमजोर पश्चिमी वायु छ त्यसले चाहिँ माथिल्लो वायुमण्डलीय प्रभावको कारण नेपालको आसपासमा न्यूनचापीय प्रणाली चाहिँ बारम्बार आइरहेको देखिन्छ। त्यसैको कारण हो मुख्यतया अपराह्नपछि पर्न सुरु गर्छ पानी चाहिँ, तर अब आज भोलि आजदेखि पर्सिसम्म चाहिँ लगातार कुनै ठाउँमा चाहिँ पर्न सक्छ। सबै ठाउँमा लगातार नपर्ला तर बादल चाहिँ धेरै ठाउँमा रहिरहन सक्छ। यो मैले भनिहालेँ, यो 4 मोडलबाट भएको हुनाले समय, स्थान र वास्तविक मात्रा चाहिँ फरक पर्न सक्छ। पानी यति नै पर्छ भन्ने चाहिँ छैन।
3: कटस्थापनापछि पनि पानी पर्ने क्रम घट्ने उहाँले जानकारी दिनुभएको छ।
4: अनि पर्सिदेखि चाहिँ पूर्वबाट अलिकति बढी पश्चिममा बढ्ने देखिन्छ। पश्चिम सुदूरपश्चिममा चाहिँ कुनै ठाउँमा चाहिँ अलिक भारी वर्षा पनि हुनसक्छ। एकै समय थोरै समयको लागि, धेरै लामो समय चाहिँ हुँदैन। तर गण्डकी, सुदूरपश्चिम, कर्णाली हुँदै लुम्बिनीसम्मको अवस्था देखिन्छ भने काठमाडौँमा चाहिँ उपत्यकामा राम्रै पानी पर्ने देखिन्छ अब 3 दिनसम्म। र त्यसपछि पनि पानी अलिक घट्ने चाहिँ घट्छ तर कम्प्लिटली बन्द नहुने देखिन्छ। लगभग हामीले हेर्दाखेरि शुक्रबारसम्म नै घटस्थापनाको दिनमा पुगिसकेपछि चाहिँ अलिकति कम हुने र त्यसपछि चाहिँ घाम लाग्ने नै अवस्था छ।
3: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी नेपालगंजमा सहुलियत दरमा चामल बिक्री शुरू भएको छ।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगंज मुख्य शाखा कार्यालयले सबै प्रकारका चामलमा प्रति क्विन्टल 500 रुपियाँ छुट गरी बिक्री गरेको कम्पनीका सूचना अधिकारी शिवराज घिमिरेले जानकारी दिनुभएको छ। बिक्री केन्द्रबाट चाडपर्व अवधिभर 100 क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिएको छ।

0: पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन गरेका हुन्। समाजका अध्यक्ष भास्कर खतिवडाको नेतृत्वमा रहेको भूगर्भविदको टोलीले पहिरोको अध्ययन गरेका बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभएको छ। बेनी नगरपालिकाको भसभसे, खबरा, लवली हिल, हाडेभिर, तल्लो मुसुङ, चिनाखेत, भुकभुके, छेपारे, सिङ्गा तत्वपानी, आगे बगर, अर्थुङ्गे, अँधेरी गैरा, जम्रेनी, जामुना खर्क, महारानी थान, भ्याउनी खोला, बराहापाखो, प्रकाश माविको पाखा, खरेनी पाखा, जलेश्वर, गलेश्वर, तोरीपानी, माटे बिसाना, रघुगङ्गा गाउँपालिकाको हरखर्क, बरखर्क, माझखर्क र कल्याणी पहिरोको अध्ययन गरेको हो। पहिरोको अवस्था र माटोको बनोटको सटिक आकलन गर्न ड्रोनबाट तस्विर लिनुका साथै पहिरो खसेको स्थानबाट परीक्षणका लागि ढुङ्गा तथा माटोका नमुना सङ्कलन गरिएको भूगर्भविद एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक चम्पक बाबु सिल्लालले बताउनु भएको छ। टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेको खरेनी खोल्छ, खोरिया पाखो र क्याम्पस
1: BFBS, Gorkha Radio Home.

0: Μίσο Έλτσιν Μπάσμαρο.
1: Άμενα, άμενα, άμενα, ούντια καρτζάνα.

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
3: कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अहिले बिहान 10 बजे बस्ने भएको छ। केन्द्रीय कार्यसमिति बैठकपछि शुरू हुने बन्द सत्रमा पार्टी सभापति गगन थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तालिका छ। त्यस्तै महामन्त्रीले विधान संशोधन सम्बन्धी प्रस्ताव पेश गर्नुहुनेछ। परम्पराको सम्मान र परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प भन्ने नारासहित हिजोदेखि 15 महाधिवेशन काठमाडौँमा जारी छ। महाधिवेशन असोज 22 गतेसम्म चल्नेछ। बन्द सत्रमा सभापतिको राजनीतिक प्रतिवेदन र महामन्त्रीको विधान संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल हुने भनिएको छ। दशैं तिहार र छठ पर्वलाई लक्षित गरी नेपालगंजमा सहुलियत दरमा चामल बिक्री शुरू भएको छ।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगंज मुख्य शाखा कार्यालयले सबै प्रकारका चामलमा प्रति क्विन्टल 500 रुपियाँ छुट गरी बिक्री गरेको कम्पनीका सूचना अधिकारी शिवराज घिमिरेले जानकारी दिनुभएको छ। बिक्री केन्द्रबाट चाडपर्व अवधिभर 100 क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिएको छ। हाल अरुवा मोटा, अरुवा मध्यम, मध्यम सिल्की, स्टिम मसिनो जिरा र स्टिम जिरा फोर्टिफाइड चामल बिक्री गरिएको छ। सीमावर्ती भारतीय बजार रुपैडियाबाट चामल आयातमा नेपालगंज भन्सार कार्यालयले कडाई गरेपछि उपभोक्ता सहुलियत दरमा चामल खरिद गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सहुलियत बिक्री केन्द्रमा पुग्ने गरेका छन्।
3: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी चुनावको तयारी शुरू भइसकेको दावी गर्नुभएको छ। संगठन विस्तारका क्रममा काभ्रे पुग्नुभएका घिसिङले बागमतीबाट शुरू भएको अभियानलाई देशव्यापी बनाउने क्रममा रहेको उल्लेख गर्नुभएको छ।
5: अब मधेस प्रदेशलाई पनि उज्यालोमय बनाउँदैछौँ हामी। पूर्वको हाम्रो कोशी प्रदेश पनि व्यापक रूपमा उज्यालो नेपालमय हुँदैछ। पश्चिम उज्यालोमय हुँदैछ, पूर्व उज्यालोमय हुँदैछ। अब नेपालको मुटु बागमती प्रदेशलाई हामीले उज्यालो बनाएर यो देशलाई कब्जा गर्नु।
3: सभामुख डोलप्रसाद अर्याल तान्जानिया प्रस्थान गर्नुभएको छ। अन्तर्व्यवस्थापिका संघ आइपीयूको 153 महासभामा सहभागी हुन अर्याल तान्जानियातर्फ प्रस्थान गर्नुभएको हो। उहाँको सचिवालयका अनुसार प्रतिनिधिमण्डलमा सभामुखका धर्मपत्नी अम्बिका केसी, प्रतिनिधि सभाका सदस्य रविन महतो, राष्ट्रिय सभाका सदस्य रुझक्कु प्रसाद सुवेदी र अन्जान साक्य सहभागी हुनुहुन्छ। संघको महासभा 5-9 अक्टोबरसम्म सञ्चालन हुनेछ। महासभामा विश्वभरका संसदका प्रतिनिधिहरूको सहभागिता रहनेछ। महासभाका क्रममा विभिन्न विषयगत स्थायी समितिको बैठक, गभर्निङ काउन्सिलको बैठक, महासभा र द्विपक्षीय भेटवार्ता लगायत कार्यक्रम सञ्चालन हुनेछ। भदौ 10 को हिमबाढ़ीका कारण रसुवाका 3 सरकारी र 1 निजी विद्यालयका 45 जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्। शिक्षा तथा समन्वय इकाई धुन्चेका प्रमुख दुर्गा प्रसाद सिलवालका अनुसार बाढ़ीका कारण जिल्लाका 4 विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। बाढ़ीले पूर्ण क्षति पुर्याएका विद्यालयमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरे, बालिका देवी आधारभूत विद्यालय पैरे बेसी, चिप्लेटी आधारभूत विद्यालय मोडर्न ट्रिनिटी इंग्लिश बोर्डिङ स्कूल हुन्। बाढ़ीबाट प्रभावित भएका अन्य विद्यार्थीको पठन पाठनलाई निरन्तरता दिन वैकल्पिक व्यवस्था मिलाइएको छ। बाढ़ीका कारण गोसाईकुण्ड, आमा छोदिङमो, उत्तर गया र कालिकाका विद्यालय पूर्ण रूपमा बन्द गरिएका थिए। अमेरिकाले बेलायतको आरएएफ फेयरफोर्ड हवाई अड्डाबाट सबै बम वर्षक विमान फिर्ता गरेको जनाएको छ। 1 हप्ता अघि सम्भावित आतंकवादी हमलाको खबरका बीच विमान फिर्ता गरियो।

0: आयो।
1: जर्मनीले युक्रेनलाई सुरक्षाको नयाँ प्याकेज दिने भएको छ। राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले जर्मनीबाट 1 अर्ब पाउन्ड बराबरको सहयोग पाउने भएको जानकारी दिनुभएको छ। ऊर्जा क्षेत्र र हतियारका लागि सहयोग आउने उहाँको भनाइ छ। जर्मनीका चान्सलर फ्रेडरिक मर्जले युक्रेनको आकस्मिक भ्रमण गरेको बेला जेलेन्स्कीको भनाई आएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS कुल कार्य रेडियो हो।

0: સન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अहिले बिहान 10 बजे बस्ने भएको छ। केन्द्रीय कार्यसमिति बैठकपछि शुरू हुने बन्द सत्रमा पार्टी सभापति गगन थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तालिका छ। त्यस्तै महामन्त्रीले विधान संशोधन सम्बन्धी प्रस्ताव पेश गर्नुहुनेछ। परम्पराको सम्मान र परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प भन्ने नारासहित हिजोदेखि 15 महाधिवेशन काठमाण्डुमा जारी छ। महाधिवेशन असोज 22 गतेसम्म चल्नेछ। बन्द सत्रमा सभापतिको राजनीतिक प्रतिवेदन र महामन्त्रीको विधान संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल हुने भनिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन जारी रहँदा कांग्रेसभित्रको आन्तरिक विवाद र वैधानिकताको लड़ाईका कारण पार्टीका पूर्व सभापति शेरबहादुर देउवाले र देउवा समूहले यो महाधिवेशनलाई पूर्ण रूपमा बहिष्कार गरेको छ। संस्थापन पक्षले देउवालाई महाधिवेशनको प्रमुख अतिथिका रूपमा सहभागी हुन निमन्त्रणा पठाए पनि देउवा अनुपस्थित हुनुभएको हो। उद्घाटन समारोहमा बोल्दै सभापति थापाले पूर्व सभापति शेरबहादुर देउवाको कुर्सी खाली राखिएको सुनाउनु भएको छ।
4: केही साथीहरू रिसाउनु भएको छ, असन्तुष्ट हुनु भएको छ, कार्यक्रममा आउनु भएको छैन। कसैले तपाईँले यहाँबाट फर्केर गएर सोध्यो भने भनिदिनु होला, हामीले आज शेरबहादुर देउवाको लागि कुर्सी खाली राखेका थियौँ। आज शेरबहादुर दाई हाम्रो पार्टीको अधिवेशन उद्घाटन गर्न आउनुहुन्छ भन्ने हाम्रो अपेक्षा थियो, तर केही छैन। यसका बारेमा पनि धेरै गुनासो केही पनि छैन। तर शेरबहादुर दाईको मान राखे कि राखेन भनेर कसैले सोध्यो भने तपाईँले भनिदिनु होला, शेरबहादुर दाईको मान राख्ने भनेर दिनमा कति पटक शेरबहादुर दाईको ढोकामा गएर कति पटक सलामी दियो भन्ने कुराले मान रहने होइन। शेरबहादुर देउवाले काम गर्नुभएको पार्टीलाई अग्लो बनाए कि बनाएन, फराकिलो बनाए कि बनाएन, मान त्यहाँबाट रहने हो। यो मान हामी राख्छौँ भनेर तपाईँले भनिदिनु होला।
3: संस्थापन पक्षले हिजोदेखि नियमित महाधिवेशन शुरू गरे पनि देउबा पक्षले यसलाई अस्वीकार गर्दै आगामी मंगिरका लागि समानान्तर महाधिवेशनको घोषणा गरेको छ। देउबा समूहले आफ्नो छुट्टै महाधिवेशनका लागि तल्लो तहको ओडा अधिवेशन आज भोलि जारी राखेको छ। यही असोज 8 देखि 11 गतेसम्मको वर्षाले म्याग्दीका 500 बढी घर परिवार प्रभावित भएका छन्। 111 घर पूर्ण क्षति, 93 घरमा आंशिक क्षति र 342 घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार सबैभन्दा बढी अन्नपूर्ण गाउँपालिकामा 45 घर पूर्ण, 12 घरमा आंशिक क्षति र 183 घर जोखिममा परेका छन्। बेनी नगरपालिकामा 30 घरमा पूर्ण, 14 घरमा आंशिक र 45 घर जोखिममा परेका छन्। मंगला गाउँपालिकामा 23 घरमा पूर्ण क्षति, 32 घरमा आंशिक क्षति र 35 घर जोखिममा परेका सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनु भएको छ। अन्नपूर्ण गाउँपालिकाको गिवाङ, पाउरद्वार, किन्दु, घिरवाङका 115 जना पहिरो प्रभावितलाई उद्धार गरेर शीघ्र घरको अस्थायी शिविरमा राखिएको छ। अन्नपूर्ण गाउँपालिकामा 5 र मालिका गाउँपालिकामा 2 जनाको पहिरोमा परि मृत्यु भएको छ। बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा 1-1 जना बेपत्ता भएका छन्। पहिरोले सड़क, खानेपानी, नदी नियन्त्रण, विद्यालय भवन, सार्वजनिक भवन, पदमार्ग, सिंचाइ, कृषि, पशुपन्छी लगायत क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन भइरहेको प्रशासनले जनाएको छ। नेपालमा अर्को नयाँ प्रजातिको चरा भेटिएको छ।
5: नेपाल पक्षीविद संघका अनुसार कलर्ड किङफिसर नेपालमा भेटिएपछि अभिलेख गरिएको छ। चरा अवलोकनकर्ता अनिल मण्डलले धनुषाको जनकपुर धाम उपमहानगरपालिका 12 कुवा मंगलैया फाट नजिक यही असोज 13 गते यो चराको तस्विर कैद गर्नुभएको हो। नेपाल पक्षी रेकर्ड समिति र राष्ट्रिय अन्तर्राष्ट्रिय पक्षीविदहरूको सहकार्यमा यसको यकिन पुष्ट्याई गरिएको संघले विज्ञप्ति मार्फत जानकारी गराएको छ। यो चरा मुख्यतया दक्षिण एसिया र अस्ट्रेलियाका तटीय क्षेत्रमा पाइन्छ। समुद्री किनारमा पाइने यो चरा बाटो बिराएर वा मौसमको कारण धनुषा आइपुगेको अनुमान छ। यो सँगै नेपालमा चरा प्रजातिको जम्मा संख्या 904 पुगेको छ।
3: जापानमा आयोजित 20 एसियाली खेलकुद सम्पन्न भएको छ। आइची नागोया एसियाडमा एसियाका 45 देशका 10,000 भन्दा बढ़ी खेलाड़ीले 43 खेलका 469 स्वर्ण

0: 后。
1: 哎，那个里那个里哈西里哈西里那个里哈西里

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોખા રેડિયો હો
0: ગોખા રેડિયો હો.
3: बागलुङमा माटोको ढिस्कोले पुरिँदा दुईजनाको ज्यान गएको छ. निसिखोला गाउँपालिका तीन बोहरा गाउँमा सड़क स्तर उन्नतिका क्रममा माटोको ढिस्को खस्ता पुरिएर दुई कामदारको मृत्यु र एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ. आज बिहान जिउवाखोलाबाट बोहरा गाउँ जाने भित्री सड़क खण्डमा जेसीबीले माटो खन्ने क्रममा अचानक माथिबाट ढिस्को खस्ता कामदार पुरिएका हुन्. ढिस्कोले पुरिएर सल्यानका 32 वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरका 32 वर्षीय राजु थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ. घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका 5 का 25 वर्षीय कृष्णबहादुर घरती गम्भीर घाइते हुनुभएको छ. उहाँको बुर्तीबाङ अस्पतालमा उपचार भइरहेको छ. कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अहिले बिहान 10 बजे बस्दैछ. केन्द्रीय कार्यसमिति बैठकपछि शुरू हुने बन्द सत्रमा पार्टी सभापति गगन थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तालिका छ. त्यस्तै महामन्त्रीले विधान संशोधन सम्बन्धी प्रस्ताव पेश गर्नुहुनेछ. परम्पराको सम्मान र परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प भन्ने नारासहित हिजोदेखि 15 महाधिवेशन काठमाण्डुमा जारी छ. महाधिवेशन असोज 22 गतेसम्म चल्नेछ. बन्द सत्रमा सभापतिको राजनीतिक प्रतिवेदन र महामन्त्रीको विधान संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल हुने भनिएको छ. नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस पार्टीको सिद्धान्तबाट नडगमगाउने दावी गर्नुभएको छ. काठमाडौँको खुला मञ्चमा हिजोबाट शुरू भएको पार्टीको 15 महाधिवेशनलाई सम्बोधन गर्दै थापा,
4: कांग्रेसले पुलको काम गर्छ र पुल भत्कियो भने विश्वास भत्किन्छ. विश्वास भनेको कुन दल कति लोकप्रिय छ भन्ने होइन, कुन नेताले बेलुका कति लाइक पाउँछ भन्ने विश्वास होइन. विश्वास के हो थाहा छ? विश्वास एउटा नागरिकले आज बेलुका घरमा गएर आँखा चिम्म गरेर सुत्दै गर्दाखेरि आजभन्दा भोलि नेपाल राम्रो हुन्छ भन्ने भरोसा हुन्छ कि हुँदैन, विश्वास त्यो हो. त्यो विश्वास चाहिएको छ. त्यो विश्वासको लागि नेपाली कङ्ग्रेस पार्टीले काम गर्नुपर्नेछ. यसका निम्ति फेरि हामी केही कुरामा यो अधिवेशनबाट प्रष्ट भएर जानुपर्नेछ. हाम्रो पक्षधरता चाहिएको छ. हामी लालुपाते भएर हुँदैन. यता पनि ढल्कने उता पनि ढल्कने भएर हुँदैन. हाम्रा केही कुराहरू स्पष्ट हुनुपर्छ. नेपाली कङ्ग्रेस पार्टीले यो अधिवेशनबाट प्रष्टसँग भन्नुपर्छ, हामी आफ्नो सिद्धान्तमा अडिँदै गर्दा एउटा निर्वाचन होइन 5 वटा निर्वाचन हार्नु परे पनि त्यो हार स्वीकार्न तयार छौँ, तर सिद्धान्तसँग सम्झौता गर्दैनौँ. यो भन्ने आठ यो अधिवेशनबाट नेपाली कङ्ग्रेस पार्टीले गर्नुपर्छ.
3: सभापति थापाले संसदमा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित हुँदा संसद बन्द रहेको टिप्पणी गर्नुभएको छ.
4: संसद खुल्ला छैन, संसद बन्द छ. किनकि संसद, जुन संसदले, जहाँको सांसदले जसलाई प्रधानमन्त्री बनाउनु भएको छ, प्रधानमन्त्रीको उपस्थिति आफूलाई बनाउने सांसदका निम्ति पनि, आफूलाई नबनाउने सांसदका निम्ति पनि, त्यो संसदको गरिमाका लागि, यो व्यवस्थाका लागि, जनताको सम्मानका लागि, जुन दिनसम्म त्यो ठाउँमा सम्मानपूर्वक प्रधानमन्त्रीको उपस्थिति रहँदैन त्यो दिनसम्म संसद खुला भएको हुँदैन. संसदभित्र खुला मन चाहिएको छ.
3: 10 वर्ष अघि हराएका सप्तरीका एक बालकलाई प्रहरीले भारतको दिल्लीमा फेला पारेको छ. सप्तरी अग्रिसायर कृष्णा सौवन गाउँपालिका 6 का ऋषिदेव सदाका 16 वर्षीय छोरा शिवकुमार सदा आफ्नै घरबाट 10 वर्ष अघि हराएका थिए. खोज तलास गर्ने क्रममा उनी भारतको नयाँ दिल्लीमा रहेको भन्ने सूचनाका आधारमा किङ इण्डिया संस्थासँग समन्वय गरी सदालाई फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ. सदालाई जनप्रतिनिधि को रोहबरमा अभिभावकको जिम्मा लगाइएको छ. चाडपर्व नजिकैसँगै काठमाडौँका मुख्य बजारमा किनमेल गर्नेको चाप बढ्न थालेको छ. भिकुटी मण्डप, असन, इन्द्रचोक, न्यू रोड, सुन्धारा, नयाँ सड़क लगायतका बजारमा नयाँ कपडा तथा दैनिक उपभोग्य सामान खरिद गर्ने ग्राहकको चहल पहल बढ़ेको हो. विशेष गरी भिकुटी मण्डपका खुल्ला बजारमा केही दिन यता ग्राहकको भीड़ बढ़ेको व्यापारीहरूले बताएका छन्। उपत्यका खुल्ला बजार तथा सड़क किनारका पसलमा सपिङ मल र ठूला व्यापारी केन्द्रको तुलनामा केही सस्तोमा सामग्री पाइने भएकाले पनि ग्राहकको आकर्षण बढ्ने गरेको छ. व्यापारीहरूले दशैंलाई लक्षित गरी विभिन्न प्रकारका सामानको मौजदात समेत बढ़ाएका छन्. म्याग्दीमा भूगर्भविदको टोलीले 26 वटा पहिरोको स्थलगत अध्ययन गरेका छन्.
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भूगर्भिक समाजमा आबद्ध भूगर्भविदको टोलीले बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन गरेका हुन्. समाजका अध्यक्ष भास्कर खतिवडाको नेतृत्वमा रहेको भूगर्भविद्को टोलीले पहिरोको अध्ययन गरेका बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभएको छ। बेनी नगरपालिकाको भसभसे खबरा, लवली हिल, हाडेभिर, तल्लो मुसुङ, चिनाखेत, भुकभुके, छेपारे, सिंहतप।
3: यो BFBS गोर्खा रेडियो हो।

के गर्नु के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धन सुक्यो रातले भगाउँछ

0: સન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनमा लमजुङबाट केन्द्रीय सदस्यमा सातजनाले उम्मेद्वारी घोषणा गर्नुभएको छ. गण्डकी प्रदेश भूगोलतर्फ भेष बहादुर पौडेल, खुल्ला केन्द्रीय सदस्यतर्फ तुलसी नारायण श्रेष्ठ, खस आर्यतर्फ कृष्ण प्रसाद कोइराला, जनजातितर्फ गमप्रसाद गुरूङ, दलिततर्फ भीमसिंह दमै, जनजाति महिलातर्फ पार्वती तामाङ र अस्मिता गुरूङले उम्मेद्वारी घोषणा गर्नुभएको हो. केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गर्नुभएका पौडेल गण्डकी प्रदेश सभाका सदस्य, पूर्व मन्त्री तथा नेपाली कांग्रेस लमजुङका पूर्व सभापति हुनुहुन्छ. खुल्लातर्फ उम्मेद्वारी घोषणा गर्नुभएका श्रेष्ठ नेपाली कांग्रेस लमजुङका पूर्व सभापति हुनुहुन्छ. खसार्यतर्फ उम्मेद्वारी घोषणा गर्नुभएका कोइराला कांग्रेस लमजुङका पूर्व सभापति तथा हाल सुन्दर बजार नगरपालिकाका प्रमुख रहनु भएको छ. जनजातितर्फ उम्मेद्वारी दिन लाग्नुभएका गुरूङ गत प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेद्वार हुनुहुन्थ्यो. दलिततर्फ उम्मेद्वारी घोषणा गर्नुभएका दमै दलित आन्दोलनका अगुवाका रूपमा परिचित हुनुहुन्छ. जनजाति महिलातर्फ उम्मेद्वार दिनुभएकी तामाङ प्रदेश सभा सदस्य रहनु भएको छ. थारू समुदायको मौलिक संस्कृति र परम्परासँग जोडिएको सख्या नाच यति बेला गाउँघरमा चहल पहल बढाउने सांस्कृतिक माध्यम बनेको छ. दाङबाट अञ्जना चौधरीको रिपोर्ट.
4: दाङ लगायत पश्चिम नेपालमा बसोबास गर्ने थारू समुदायमा दशैं आउनुभन्दा करिब एक महिना अघिदेखि सख्या नाच्ने परम्परा छ. पछिल्लो समय लोपुने अवस्थामा पुगेको सख्या नाचको संरक्षणमा थारू समुदाय फेरि जुट्न थालेको छ. हिरा चौधरी
5: नाच्न छोडेका थियौँ, फेरि गाउँमा सरसल्लाह गरेर पुरानो संस्कृति बचाउनु पर्छ भनेर फेरि नाच्नु.
4: झाली र मादलको तालमा सामूहिक रूपमा नाचिने सख्या नाचमा थारू समुदायका युवतीहरू परम्परागत पोसाकमा सजिएर दुई समूहमा विभाजित भई नाच्ने र गाउने गर्दछन्. विगतमा युवतीहरू मात्रै सख्या नाचमा सहभागी हुने गरे पनि पछिल्लो समय भने विभिन्न उमेर समूहका महिलाहरू समेत सामूहिक रूपमा सहभागी हुन थालेका छन्। सुस्मिता चौधरी
6: लागेको 3-4 वर्ष जति भयो. घरबाट मम्मी दिदी अनि भदैनी बहिनी सबैजना, त्यो चाहिँ अब पहिलेदेखि चलिआएको रीति. अनि आज भोलिको अब घरको युवतीहरूलाई गीतहरू सिक्न गाह्रो हुन्छ नि त, त्यही भएर मम्मीहरू जानुभयो भने दिदीहरू जानुभयो भने उहाँहरू अब पुरानोदेखि सिक्दै आएको सिकाइदिनुहुन्छ.
4: सख्या नाच थारू समुदायमा सामूहिक रूपमा नाचिने मौलिक नाच हो. गाउँमा सामूहिक रूपमा नाचगान गर्दा मनोरञ्जन सँगै समुदायका सदस्यहरू बीच आपसी सम्बन्ध, सद्भाव र एकता बलियो हुने विश्वास गरिन्छ. थारू अगुवा रोहित चौधरी
7: आफ्नो पुरानो संस्कारलाई बलियो बनाउनको लागि, थारूले गर्दै आएको आफ्नो सामुदायिक पहिचानलाई बचाउनको लागि त्यसले आधार प्रदान गर्छ. हामी पनि देशको अलिकति पुरानो आदिवासीको रूपमा पहिचान देखाउनको लागि पनि, त्यसको आधार प्रदान गर्नको लागि पनि मौखिक रूपमा जो हस्तान्तरण पुस्तान्तरण हुँदै आएको छ त्यो कुराको निरन्तरता पनि हो.
4: सख्या नाच मनोरञ्जनको माध्यम मात्रै होइन, थारू समुदायको इतिहास, पहिचान र पुस्तौदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा पनि हो. त्यसैले यसको संरक्षण र पुस्तान्तरणमा विशेष ध्यान दिन आवश्यक देखिन्छ.
3: बागलुङको निसी खोला गाउँपालिका 3 बोहरा गाउँमा सड़क निर्माणका क्रममा माटोको ढिस्को खसेर पुरिँदा दुईजना श्रमिकको ज्यान गएको छ. एकजनाको गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ. आज बिहान काप्रा बोहरा गाउँ छापाखानी प्युठान सड़क खण्ड स्तरोन्नतिको काम भइरहेका बेला अचानक माटोको ढिस्को खसेर श्रमिकहरू पुरिएका हुन्. जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईका अनुसार दुर्घटनामा सल्यानका 28 वर्षीय लाल बहादुर बुढाथोकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापाको ज्यान गएको छ. गम्भीर घाइते रोल्पाका कृष्ण घरती मगरको प्रादेशिक अस्पताल बुर्तीबाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ. जेसीबीले सड़क स्तरोन्नतिको काम गरिरहेका बेला अचानक माटोको ढिस्को खसेर उनीहरू पुरिएको प्रहरीले जनाएको छ. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव प्रभावित गर्ने उद्देश्यले आर्थिक सहायता कार्यक्रम ल्याएको भन्दै विपक्षी दलहरूले विरोध गरेका छन्। अमेरिकामा अर्को महिना हुने मध्यावधि चुनावको पूर्व सन्ध्यामा ट्रम्पले मेडिकेयरमा आबद्ध 2 करोड़ भन्दा बढ़ी ज्येष्ठ नागरिकलाई प्रिमियम खर्च घटाउन एकमुष्ट $90 सहयोग दिने घोषणा गर्नुभएको हो। ट्रम्पको घोषणाले चुनावलाई प्रभावित पार्ने विपक्षीहरूको आरोप छ। उनीहरूले चुनावको मुखमा गरिएको यस्तो आर्थिक सहायता घोषणा राजनीतिक लाभ लिन खोजिएको प्रयास भएको दावी गरेका छन्।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बागलुङको निसीखोला गाउँपालिका तीन बोहरा गाउँमा सड़क निर्माणका क्रममा माटोको ढिस्को खसेर पुरिँदा दुईजना श्रमिकको ज्यान गएको छ। एकजनाको गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान काप्रा बोहरा गाउँ छापाखानी प्युठान सड़क खण्ड स्तरोन्नतिको काम भइरहेका बेला अचानक माटोको ढिस्को खसेर श्रमिकहरू पुरिएका हुन्। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फणीन्द्र प्रसाईका अनुसार दुर्घटनामा सल्यानका 28 वर्ष लाल बहादुर बुढाथोकी र उदयपुर गाईघाटका 32 वर्ष राजु थापाको ज्यान गएको छ। गम्भीर घाइते रोल्पाका कृष्ण घरती मगरको प्रादेशिक अस्पताल बुर्तीबाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जेसीबीले सड़क स्तरोन्नतिको काम गरिरहेका बेला अचानक माटोको ढिस्को खसेर उनीहरू पुरिएको प्रहरीले जनाएको छ। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुरू भएको छ। बन्द सत्र अघि खुल्ला मञ्चमा केन्द्रीय समिति बैठक बसेको हो। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीको 15 महाधिवेशन अन्तर्गतको बन्द सत्रमा पेश गर्ने प्रतिवेदनमाथि केन्द्रीय कार्य समितिले पारित गरेपछि मात्र बन्द सत्र शुरू गर्ने कार्यक्रम रहेको छ। उहाँका अनुसार बन्द सत्रमा सभापति गगन थापाको राजनीतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ। बन्द सत्रमा पार्टीका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ। बन्द सत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्य समिति चयनको निर्वाचन प्रक्रिया अघि बढ्नेछ। महाधिवेशन निर्वाचन समितिले साँझ 5 बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ। मतदाता नामावली प्रकाशन भएपछि त्यस उपर दावी विरोध तथा छानबिनको प्रक्रिया अघि बढ्नेछ। प्राप्त दावी विरोधमाथि आवश्यक जाँचबुझ गरेपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। उद्योगपति विनोद चौधरीले कांग्रेसको 15 महाधिवेशनमा उपसभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ। आइतबारदेखि जारी महाधिवेशनमा विधान संशोधन गरेर उपसभापति सहितका पद थप्ने तयारी भएपछि केन्द्रीय सदस्य चौधरीले उपसभापतिमा उम्मेद्वारी दिने निर्णय गरेको जानकारी दिनुभयो। 14 महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित चौधरी विशेष महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा दोहोरिनु भएको थियो। कांग्रेसमा एक वरिष्ठ उपसभापति, एक महिला उपसभापति, एक महिला महामन्त्री र खुल्लातर्फ 2 सहमहामन्त्री गरी 5 जना पदाधिकारी थप्न विधान संशोधन समितिले प्रस्ताव तयार पारेको छ। कांग्रेसको विधानमा हाल 1 सभापति, 2 उपसभापति, 2 महामन्त्री र 11 जना सहमहामन्त्रीको व्यवस्था छ। गुल्मीको रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्धनका लागि निर्माण गरिएको जिपलाइन र स्काई स्लाइक्लिङको अन्तिम परीक्षण सफल भएको छ। परीक्षण सकेसँगै अब पूर्वाधार सञ्चालनको तयारी पूरा भएको रेसुङ्गा नगरपालिकाले जनाएको छ। नगरपालिकाले 568 मिटर लामो जिपलाइन र 110 मिटर लामो स्काई साइक्लिङ निर्माण गरेको छ। रेसुङ्गा नगरपालिकाका प्रशासकीय अधिकृत विनोद मरासिनीले अबको एक साताभित्र नियमित सेवा शुरू गर्ने जानकारी दिनुभएको छ। हाललाई नगरपालिकाले नै जिपलाइन र स्काई साइक्लिङको व्यवस्थापन तथा संयोजन गर्ने उहाँले बताउनुभयो। नगरपालिकाले जिपलाइनका लागि 600 र स्काई साइक्लिङका लागि 400 शुल्क निर्धारण गरेको छ। पछिल्लो समय गुल्मीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको अवस्थामा थपिएको साहसिक पर्यटन पूर्वाधारले गुल्मीको पर्यटन विकासमा नयाँ फड्को मार्ने अपेक्षा गरिएको छ। मौसममा सुधार आएसँगै कास्कीको अन्नपूर्ण आधार शिविर एबीसी पदयात्रामा जाने पर्यटकको संख्या बढ़ेको छ। अन्नपूर्ण क्षेत्रका विभिन्न ठाउँमा बाढ़ी पहिरोका कारण अवरूद्ध सड़क तथा पदमार्ग खुलेपछि पछिल्लो केही दिन यता एबीसी जाने विदेशी तथा सार्क राष्ट्रका पर्यटकको संख्या बढ़ेको पर्यटन व्यवसायीले बताएका छन्। छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरूङका अनुसार अहिले दैनिक झण्डै 300 पर्यटक अन्नपूर्ण आधार शिविर पुगिरहेका छन्। एबीसीमा रहेका करिब 350 पर्यटक बस्न मिल्ने 6 होटल तथा लज भरिएका छन्। गुरुङका अनुसार निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनुका साथै मनाङ र मनास्लो क्षेत्रका केही पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य एबीसीतर्फ मोडिएको हो। यसअघि बाढ़ी पहिरोका कारण अन्नपूर्ण क्षेत्रका सड़क र पदमार्ग प्रभावित हुँदा पर्यटन व्यवसायमा असर परेको थियो। गाउँपालिकाले झनै डेढ़ महिना लगाएर असोजको पहिलो हप्ता सड़क सञ्चालनमा ल्याएको हो। मनाङ र मनास्लो क्षेत्रका कतिपय सड़क तथा पदमार्ग पहिरोका कारण प्रभावित भएपछि ती क्षेत्रमा जाने तयारीमा रहेका पर्यटकले वैकल्पिक गन्तव्यका रूपमा एबीसी रोज्न थालेका हुन्।

0: समु
1: स्मार्ट
0: स्पिकर मा भन्नुहोस्
1: गोर्खा रेडियो हो।
2: अमेरिकाली बेलायती रोयल एयरफोर्सको फेयरफोर्डको सैन्य अखडामा तैनात सबै बमवर्षक विमान फिर्ता बोलाएको छ। ग्लोसेस्टर सायरको हवाई अड्डा नजिक गएको सेप्टेम्बर 27 भएको शंकास्पद घटनाबारे बेलायतको आतंकवाद विरोधी प्रहरीले अनुसन्धान गरिरहेका बेला अमेरिकाले आफ्ना सबै बमवर्षक विमान फिर्ता बोलाएको हो। अमेरिकी रक्षा मन्त्रालयका अधिकारीले यो निर्णयको पुष्टि गर्दै फेयरफोर्डका सबै बमवर्षक विमान अमेरिका फर्काइसकिएको बताएका छन्। तर यो निर्णय गर्नुको कारण पेन्टागनले खुलाएको छैन। सेप्टेम्बर 27 फेयरफोर्ड एयरबेस नजिकै तीनवटा शंकास्पद गाड़ी देखिएको घटनामा पाँचजनालाई पक्राउ गरेर पछि धरोटीमा रिहा गरिएको थियो। लगतै पक्राउ परेका एकजना बेलायती इरानी नागरिकलाई पनि धरोटीमा छाडिएको छ। थप बीबीसीकी एडी प्राइसबाट।
3: Both the Prime Minister Andy Burnham, I think, and President Trump have suggested that there could be some Iranian involvement in the alleged plot. But no official reason has been given why those aircraft have been pulled out. Just that statement from the Pentagon here in London, the Ministry of Defence has not commented, but government sources have not disputed the decision from Washington that it was in response to that incident at the base last weekend. And the BBC has also been told that it was a military rather than a political decision.
2: यो घटनाको केही दिनपछि प्रधानमन्त्री एन्डी बर्नहमले इरानको हात रहेको बलियो संकेत मिलेको दावी गर्नुभएको थियो। इरान सरकारले भने घटनामा आफ्ना कुनै पनि संलग्नता नरहेको भन्दै आरोपको खण्डन गरेको छ। कांग्रेस केन्द्रीय समिति बैठकले सभापति गगन थापाको राजनैतिक प्रतिवेदन पास गरेको छ। खुला मञ्चमा बसेको केन्द्रीय समिति बैठकले प्रतिवेदन सर्वसम्मत पास गरेको सहमहामन्त्री कर्णबहादुर बुढाले जानकारी दिनुभएको हो। प्रतिवेदन आजैबाट शुरू हुने बन्द सत्रमा प्रस्तुत हुनेछ। प्रतिवेदनमा आउँदो चार वर्षका लागि कांग्रेसको राजनैतिक वैचारिक संगठनात्मक र आर्थिक कार्यदिशा समेटिएको छ। कांग्रेसको निर्वाचन समितिले 15 महाधिवेशनमा उम्मेद्वार मनोनयन दर्ताको शुल्क पनि तोकेको छ। केन्द्रीय निर्वाचन समितिले सभापतिमा उम्मेद्वारी दिन 40,000 रुपियाँ शुल्क निर्धारण गरेको छ। त्यस्तै उपसभापति र महामन्त्रीका लागि 30,000 र सहमहामन्त्रीका लागि 20,000 रुपियाँ तोकिएको छ। केन्द्रीय सदस्यका लागि 11,000 रुपियाँ शुल्क तोकिएको छ। सभापतिका लागि 10 प्रस्तावक र 10 समर्थक अनिवार्य गरिएको छ। उपसभापति र महामन्त्रीका लागि 7-7 प्रस्तावक र समर्थक, सहमहामन्त्रीका लागि 5-5 प्रस्तावक र समर्थक अनिवार्य गरिएको छ। केन्द्रीय सदस्यका लागि 3-3 प्रस्तावक र समर्थक मनोनयन पत्रमा अनिवार्य राख्नुपर्नेछ। आफू उम्मेद्वार बन्ने पदका लागि अर्को सोही पदका उम्मेद्वारको प्रस्तावक र समर्थक हुन नपाइने निर्वाचन समितिले जनाएको छ। दक्षिण कोरियाबाट 4 दिनपछि नेपाल फर्कने तयारी गरेका भोजपुरका एक युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ। रोजगार अनुमति प्रणाली मार्फत करिब 5 वर्ष अघि कोरिया भएका भोजपुर अथुवागढी 5 मिकाक राईको सुतेको अवस्थामै मृत्यु भएको हो। आउँदो 8 तारिकमा नेपाल आउने टिकट लिएका राईको मृत्युको कारण खुल्न बाँकी छ। कोरियाको मुक्पोमा कार्यरत राईको केही महिना अघि अनुहारको प्यारालाइसिस भएपछि औषधि खाँदै गरेको बुझिएको छ। कोरियामा पहिलो कार्यकाल सकेर कमिटेड कामदारका रूपमा पुनः कोरिया फर्कने तयारीका लागि कम्पनीबाट कागजपत्र पनि मिलाइसकेको सहकर्मीले जानकारी दिएका छन्। काम सकेर राति घर फर्किएपछि एसी चलाएर सुतेको र अर्को दिन बिहान काममा नगएपछि सहकर्मी कोठामा जाँदा मृत भेटिएको खबर आएको छ। इन्टर्न तथा आवासीय चिकित्सकसँग भएको सहमति कार्यान्वयन नभएपछि डाक्टर डिल्ली हरिजन फेरि अनसन सुरु गर्नुभएको छ। आजदेखि डाक्टर हरिजनले भक्तपुरको सानोटेमी चिकित्सा शिक्षा आयोगमा आमरण अनसन सुरु गर्नुभएको हो। उहाँ यसअघि पनि अनसन बस्नुभएको थियो। चिकित्सकको कार्यघण्टा, निर्वाह भत्ता, सुरक्षित कार्य वातावरण तथा अरू जहाज विषयमा पटक पटक आवाज उठाउँदा पनि अपेक्षित सुधार नदेखिएको उहाँको भनाइ छ। इन्टर्न र आवासीय चिकित्सकहरू 36 लगातार ड्युटीमा खटिनुपर्ने अवस्थासहित कठिन परिस्थितिमा सेवा दिइरहेको उहाँको भनाइ छ। गुल्मीको रेसुङ्गा नगरपालिकाले गरजुरामा बनाएको जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल भएको छ।
4: परीक्षण सकेसँगै अब पूर्वाधार सञ्चालनको तयारी पूरा भएको रेसुङ्गा नगरपालिकाले जनाएको छ। नगरपालिकाले 568 मिटर लामो जिपलाइन र 110 मिटर लामो स्काई साइक्लिङ निर्माण गरेको छ। रेसुङ्गा नगरपालिकाका प्रशासकीय अधिकृत विनोद मरासिनीले अबको एक साताभित्र नियमित सेवा शुरू गर्ने जानकारी दिनुभएको छ। हाललाई नगरपालिकाले नै जिपलाइन र स्काई साइक्लिङको व्यवस्थापन तथा संयोजन गर्ने उहाँले बताउनुभयो। नगरपालिकाले जीप लाइनका लागि 600 र स्काई साइक्लिङका लागि 400 शुल्क निर्धारण गरेको छ। पछिल्लो समय गुल्मीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको अवस्थामा थपिएको साहसिक पर्यटन पूर्वाधारले गुल्मीको पर्यटन विकासमा नयाँ फड्को मार्ने अपेक्षा गरिएको छ।
2: यता मौसममा सुधार आएसँगै कास्कीको अन्नपूर्ण आधार शिविर पदयात्रामा जाने पर्यटकको संख्या बढेको छ। हवस् त, खबर यति नै। नमस्कार।
0: यो PFBS गोर्खा रेडियो।

0: नेपाली कांग्रेसको 15 महाधिवेशनको बन्द सत्र शुरू भएको छ। गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित केन्द्रीय कार्य समितिको अन्तिम बैठकले बन्द सत्रमा पेश गर्ने एजेण्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल शुरू भएको हो। तीनवटा क्लस्टरमा विभाजन गरेर बन्द सत्र शुरू भएको छ। पहाड़, हिमाल र तराई मधेश गरी तीनवटा क्लस्टरमा विभाजन गरी बन्द सत्र शुरू भएको छ। शुरूमा पहाड़को बन्द सत्र शुरू भएको हो। प्रदेश तथा विभिन्न समूहका प्रतिनिधिहरूलाई सम्बन्धित हलमा विभाजन गरिएको छ। कांग्रेसको केन्द्रीय कार्य समिति 243 सदस्य बनाउने प्रस्ताव गरिएको छ। केन्द्रीय समितिले दिएको सुझावका आधारमा तयार गरिएको प्रारम्भिक खाकामा उपसभापति र महामन्त्रीमा एक एकजना महिला अनिवार्य गर्ने प्रस्ताव गरिएको हो। प्रारम्भिक खाका अनुसार एक सभापति, एक वरिष्ठ उपसभापति र तीन उपसभापतिको व्यवस्था गरिएको छ। तीन उपसभापति मध्ये एकजना महिला अनिवार्य हुने प्रस्ताव छ। त्यस्तै तीन महामन्त्री मध्ये कम्तीमा एकजना महिला रहने व्यवस्था गरिएको छ। प्रवक्ता देवराज चालिसेका अनुसार सह महामन्त्रीको संख्या 11 भन्दा बढ़ी बनाउने प्रस्ताव समेत आएको छ। पार्टीको तल्लो तहसम्म नीतिगत निर्णय गर्न सहज हुने र सबै समूह तथा समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले संरचनामा हेरफेर प्रस्ताव गरिएको कांग्रेसको दावी छ। कांग्रेसको निर्वाचन समितिले 15 महाधिवेशनमा उम्मेद्वार मनोनयन दर्ताको शुल्क तोकेको छ। केन्द्रीय निर्वाचन समितिले सभापतिमा उम्मेद्वारी दिन 40,000 रूपियाँ शुल्क निर्धारण गरेको छ। यस्तै उपसभापति र महामन्त्रीका लागि 30,000 र सहमहामन्त्रीका लागि 20,000 रूपियाँ तोकिएको छ। केन्द्रीय सदस्यका लागि भने 11,000 रूपियाँ शुल्क निर्धारण गरिएको छ। सभापतिका लागि 10 जना प्रस्ताव र 10 जना समर्थक अनिवार्य गरिएको छ। सभापति र महामन्त्रीका लागि 7-7 जना प्रस्तावक र समर्थक, सहमहामन्त्रीका लागि 5-5 जना प्रस्तावक र समर्थक अनिवार्य गरिएको छ। केन्द्रीय सदस्यका लागि 3-3 जना प्रस्तावक र समर्थक मनोनयन पत्रमा अनिवार्य राख्नुपर्नेछ। आफू उम्मेद्वार बन्ने पदका लागि अर्को सोही पदका उम्मेद्वारको प्रस्तावक र समर्थक हुन नपाइने निर्वाचन समितिले जनाएको छ। कांग्रेस केन्द्रीय सदस्य डीला संग्रौलाले महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्नुभएको छ। महाधिवेशन स्थलमा पत्रकारहरूसँग कुरा गर्दै महिला महामन्त्रीमा उम्मेद्वारी दिने बताउनु भएको हो। संग्रौला 14 महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्रीमा निर्वाचित हुनुभएको थियो। केही समय अघि मात्रै देउवा समूहका नेताहरूको नेतृत्व गर्दै संस्थापन पक्षमा आउनु भएको हो। कांग्रेसको आज बसेको बैठकले महिला सहित महामन्त्रीको संख्या 3 पुर्याउने निर्णय गरेको छ। दक्षिण कोरियाबाट 4 दिनपछि नेपाल फर्कने तयारी गरेका भोजपुरका एक युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ। रोजगार अनुमति प्रणाली मार्फत करिब 5 वर्ष अघि कोरिया पुगेका भोजपुर हतुवागढी 5 का मिकाक राईको सुतेको अवस्थामा मृत्यु भएको हो। आउँदो 8 तारीकमा नेपाल आउने टिकट लिएका राईको मृत्युको कारण खुल्ला बाँकी छ। कोरियाको मेकपोमा कार्यरत राईको केही महिना अघि अनुहारको प्यारालाइसिस भएपछि औषधि खाँदै गरेको बुझिएको छ। कोरियामा पहिलो कार्यकाल सकेर कमिडेट कामदारका रूपमा पुनः कोरिया फर्कने तयारीका लागि कम्पनीबाट कागजपत्र पनि मिलाइसकेको सहकर्मीले जानकारी दिएका छन्। काम सकेर राति फर्किएपछि एसी चलाएर सुतेको र अर्को दिन बिहान काममा नगएपछि सहकर्मी कोठामा आउँदा मृत भेटिएको खबर छ। अमेरिकाले बेलायती रोयल एयरफोर्स फेयरफोर्डको सैन्य अखडामा तैनात सबै बम वर्षक विमान फिर्ता बोलाएको छ। साएको हवाई अड्डा नजिक गएको सेप्टेम्बर 27 भएको शंकास्पद घटनाबारे बेलायतको आतंकवाद विरोधी प्रहरीले अनुसन्धान गरिरहेका बेला अमेरिकाले आफ्नो सबै बम वर्षक विमान फिर्ता बोलाएको हो। अमेरिकी रक्षा मन्त्रालयका अधिकारीले यो निर्णयको पुष्टि गर्दै फेयरफोर्डका सबै बम वर्षक विमान अमेरिका फर्काइसकिएको बताएका छन्। तर यो निर्णय गर्नुको कारण पेन्टागनले खुलाएको छैन। सेप्टेम्बर 27 फेयरफोर्ड एयरबेस नजिकै 3 वटा शंकास्पद गाड़ी देखिएको घटना 5 जनालाई पक्राउ गरेर पछि धरौटीमा रिहा गरिएको थियो। लगत्तै पक्राउ परेका 1 जना बेलायती इरानी नागरिकलाई पनि धरौटीमा छाडिएको छ। थप बीबीसीकी एली प्राइसबाट।
1: Both the Prime Minister Andy Burnham, I think, and President Trump have suggested that there could be some Iranian involvement in the alleged plot. But no official reason has been given why those aircraft have been pulled out. Just that's...
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषदको कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको हो। अत्यावश्यक खोजसँगै पुननिर्माण र पुनस्थापनाको काम तीव्र रूपमा अगाडि बढाउन निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्था समिति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थगित अवलोकन समेतको सिफारिसका आधारमा निर्णय गरिएको बैठकले जनाएको छ। बैठकले प्रभावित क्षेत्रको पुननिर्माण तथा पुनस्थापनाका लागि विभिन्न मन्त्रालय र निकायबाट प्राप्त 504 योजना तथा कार्यक्रमका लागि 5.59 अर्बको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस पठाउने निर्णय पनि गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय ठेक्का प्रणाली ई-बिडिङ ह्याक प्रकरणमा 8 व्यवसायीलाई पक्राउ गरिएको छ। उनीहरूलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो। प्रहरीले आई हिमालय हाइड्रो कन्स्ट्रक्सनका अध्यक्ष किरण मल्लसहित 8 व्यवसायीलाई पक्राउ गरेको हो। व्यवसायीहरू भक्तबहादुर लामा, विष्णुमान लामा, ध्रुव खनाल, नारायण प्रसाद सितिखु, स्वदेश पोखरेल र ऋतुबहादुर कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यही प्रकरणमा कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डेलाई यसअघि नै पक्राउ गरेर पछि धरोटीमा रिहा गरिएको थियो। ई बिडिङ ह्याक प्रकरणमा प्रहरीले दोस्रो तहको अनुसन्धान गरेर त्यसमा संलग्न देखिएका व्यवसायलाई पक्राउ गरिएको बताएको छ। सरकारले इन्टर्न तथा आवासीय चिकित्सकसँग गरेको सहमति कार्यान्वयन नभएपछि डाक्टर दिल्ली हरिजन फेरि अनसन बस्नु भएको छ। डाक्टर हरिजनले आजदेखि भक्तपुर सानो ठिमीको चिकित्सा शिक्षा आयोगमा आमरण अनसन शुरू गर्नुभएको हो। उहाँ यसअघि पनि अनसन बस्नु भएको थियो। त्यति बेला सरकारले 5 बुँदे सहमति गरेको थियो। सहमति भएको 2 महिना बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै फेरि अनसन बस्नु भएको हो। उहाँले चिकित्सकको कार्यघण्टा, निर्वाह भत्ता, काम गर्ने सुरक्षित वातावरणको माग गर्नुभएको छ। इन्टर्न र आवासीय चिकित्सक 36 लगातार ड्युटीमा खटिनु परेको उहाँको गुनासो छ। दशैं नजिकैसँगै हिमाली भेगका भेडा च्याङ्रा पोखराभित्र आउन थालिएको छ। यो वर्षको पहिलो लटमा डोल्पाका व्यापारी मिनप्रसाद बोहराले 100 भेडा च्याङ्रा पोखरा ल्याउनु भएको छ। डोल्पाबाट ल्याइएका च्याङ्राको मूल्य 21,000-40,000 रुपियाँसम्म तोकिएको छ। यो वर्ष मुस्ताङ, बझाङ, हुम्ला, सुर्खेत, डोल्पा लगायत हिमाली क्षेत्रबाट 10,000 भेडा च्याङ्रा पोखरा भित्र्याउने व्यापारीको भनाइ छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको बन्द सत्र सुरु भएको छ। गएको पोषमा भएको दोस्रो चरणको विशेष महाधिवेशनबाट गठित केन्द्रीय कार्य समितिको अन्तिम बैठकले बन्द सत्रमा पेश गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा छलफल सुरु भएको हो। 3 क्लस्टरमा विभाजन गरेर बन्द सत्र सुरु भएको छ। प्रदेश तथा विभिन्न समूहका प्रतिनिधिलाई सम्बन्धित हलमा विभाजन गरिएको छ। काङ्ग्रेसको केन्द्रीय कार्य समिति 243 सदस्यीय बनाउने प्रस्ताव आएको छ। केन्द्रीय समितिले दिएको सुझावका आधारमा तयार गरिएको प्रारम्भिक खाकामा उपसभापति र महामन्त्रीमा 1-1 महिला अनिवार्य गर्ने प्रस्ताव राखिएको छ। प्रारम्भिक खाका अनुसार 1 सभापति, 1 वरिष्ठ उपसभापति र 3 उपसभापतिको व्यवस्था गरिएको छ। 3 उपसभापति मध्ये 1 महिला अनिवार्य हुने प्रस्ताव छ। त्यस्तै 3 महामन्त्री मध्ये कम्तीमा 1 महिला राख्ने व्यवस्था गरिएको छ। प्रवक्ता देवराज चालिसेका अनुसार सहमहामन्त्रीको संख्या 11 बनाउने प्रस्ताव समेत आएको छ। पार्टीको तल्लो तहसम्म नीतिगत निर्णय गर्न सहज हुने र सबै समूह तथा समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले संरचनामा हेरफेर प्रस्ताव गरिएको काङ्ग्रेसको दावी छ। काङ्ग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभएको छ। महाधिवेशन स्थलमा पत्रकारहरूसँग कुरा गर्दै महिला महामन्त्रीमा उम्मेदवारी दिने बताउनु भएको हो। संग्रौला 14 महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउबा प्यानलबाट सहमहामन्त्रीमा निर्वाचित हुनुभएको थियो। केही समय अघि मात्रै देउबा समूहका नेताहरूको नेतृत्व गर्दै संस्थापन पक्षमा आउनु भएको हो। काङ्ग्रेसको आज बसेको बैठकले महिलासहित महामन्त्रीको संख्या 3 पुर्याउने निर्णय पनि गरेको छ। दक्षिण कोरियाबाट चार दिनपछि नेपाल फर्कने तयारी गरेका भोजपुरका एक युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ। रोजगार अनुमति प्रणाली मार्फत करिब 5 वर्ष अघि कोरिया पुगेका भोजपुर अतुवागढी 5 का मिकाक राईको सुतेकै अवस्थामा मृत्यु भएको हो। आउँदो 8 तारिकमा नेपाल आउने टिकट लिएका राईको मृत्युको कारण खुल्न बाँकी छ। कोरियाको मुक्पोमा कार्यरत राईको केही महिना अघि अनुहारको प्यारालिसिस भएपछि औषधि खाँदै गरेको बुझिएको छ। अहिलेसम्मका खबर यति नै।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: दशैं तिहार छठ लगायतका चाडपर्व मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रु लक्षित सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ यही हप्ता खुल्ने भएको छ. यातायात व्यवस्था विभागले सोमबार आज सरकारवालासँग अग्रिम टिकट खुलाउने विषयमा बैठक राखेको छ. अग्रिम टिकट बुकिङबारे सम्भवतः आजै निर्णय हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो. चाडपर्वका लागि सवारी साधनको अग्रिम टिकट बुकिङ कहिलेदेखि खुला गर्ने भन्ने विषयमा बैठक केन्द्रित हुनेछ. बैठकबाट टिकट बुकिङको मितिबारे औपचारिक निर्णय हुने अपेक्षा छ. आसन्न चाडपर्वमा यात्रुहरूको सुरक्षित र सहज यात्राका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तयारी थालिसकेको छ. त्यसको लागि काठमाडौँ उपत्यकाका मुख्य 8 ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ. बाँकी 7 ठाउँमा पनि 1-2 दिनभित्र सहायता कक्ष स्थापना गरिने प्रहरीले जनाएको छ. नेपाली काँग्रेसले आगामी निर्वाचनमा चुनाव अघि अन्य दलसँग गठबन्धन नगर्ने नीति अघि सारेको छ. काठमाडौँमा जारी 15 महाधिवेशनमा सभापति गगन थापाले पेश गरेको राजनीतिक प्रस्तावमा काँग्रेसले आफ्नै चुनाव चिन्ह रूखमा आफ्नै उम्मेद्वार र कार्यक्रमसहित चुनाव लड्ने प्रतिबद्धता जनाएको छ. विगतमा अन्य दलसँग गठबन्धन गर्दा पार्टीको पहिचान र जनसम्बन्ध कमजोर भएको निष्कर्ष निकाल्दै काँग्रेसले अब एक्लै चुनाव लड्ने नीति लिएको हो. यस्तै राष्ट्रिय मुद्दामा अन्य दलसँग सहकार्य गर्न सकिने तर त्यसलाई सत्ता वा पदको भागभण्डामा परिणत नगर्ने काँग्रेसले जनाएको छ. निर्वाचन प्रणाली सुधारतर्फ काँग्रेसले नो भोटको व्यवस्था अघि बढाउने प्रस्ताव पनि गरेको छ. विदेशमा रहेका तथा स्थायी निर्वाचन क्षेत्र बाहिर रहेका नागरिकको मतदान अधिकार सुनिश्चित गर्ने र निर्वाचनलाई कम खर्चिलो बनाउने विषयमा पनि सुधार अघि बढाउने प्रस्ताव गरिएको छ. नेपाली काँग्रेसले पार्टीलाई चुनाव लड्ने र सत्ता सञ्चालन गर्ने संरचना मात्रै सीमित नराखी विचार ज्ञान र नेतृत्व निर्माणको केन्द्र बनाउने योजना पनि अघि सारेको छ. सभापति थापाले प्रस्तुत गरेको दस्तावेजमा नीति प्रतिष्ठान, नेतृत्व प्रतिष्ठान र गभर्नेन्स इन्स्टिच्युट गठन गर्ने प्रस्ताव छ. नीति प्रतिष्ठानले राष्ट्रिय समस्याको अध्ययन गरी नीतिगत विकल्प तयार गर्नेछ भने नेतृत्व प्रतिष्ठानले पार्टीका सदस्य र नेताको क्षमता विकासमा काम गर्नेछ. गभर्नेन्स इन्स्टिच्युटले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई नीति, बजेट र सेवा प्रवाहमा विज्ञ सहयोग गर्नेछ. सरकारमा रहँदा सरकारका कार्यक्रम र कामको अनुगमन गर्ने तथा प्रतिपक्षमा रहँदा सरकारी नीति र खर्चको अध्ययन गरी वैकल्पिक प्रस्ताव बनाउन सहयोग गर्नेछ. काँग्रेसले चुनावमा उम्मेद्वार बन्ने आकांक्षीलाई नेतृत्व प्रशिक्षण दिने र अन्तिम उम्मेद्वारले आफ्नो क्षेत्रका लागि गर्ने कामको सार्वजनिक प्रतिबद्धता जनाउनु पर्ने व्यवस्था पनि प्रस्ताव छ. यस्तै पार्टी सदस्य नभएका नागरिकले समेत सुझाव र गुनासो राख्न सक्ने गरी नागरिक संवाद मञ्च बनाउने प्रस्ताव गरिएको छ. काँग्रेसले विगत 2 दशकको आफ्नो भूमिकाको समीक्षा गर्दै सत्ता र पदमुखी राजनीतिका कारण नागरिकसँगको दूरी बढेको स्वीकारेको छ. आज राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै सभापति थापाले 2082 भदौको युवा विद्रोह पार्टी नेतृत्वकै कमजोरीको परिणाम भएको बताउनु भएको छ. प्रतिवेदनमा काँग्रेसले नागरिकलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी र देशमै भविष्यको अवसर दिन नसकेको स्वीकारेको छ. सार्वजनिक नियुक्तिमा भागभण्डा, भ्रष्टाचारका घटनामा आफैलाई जोगाउने प्रवृत्ति र गुटीय राजनीतिले पार्टीको विश्वसनीयता कमजोर बनाएको पनि काँग्रेसको निष्कर्ष छ. काँग्रेसले भदौको युवा विद्रोहलाई कुशासन, भ्रष्टाचार र जनअपेक्षा पूरा नभएको प्रति नागरिकको असन्तोषका रूपमा व्याख्या गरेको छ. युवाको असन्तोष समयमै बुझ्न र सम्बोधन गर्न नसक्दा भदौ 23 र 24 गतेको आन्दोलन भएको प्रतिवेदनमा उल्लेख छ. अब पार्टीको संगठन, उम्मेद्वार छनौट, सार्वजनिक नियुक्ति, सरकार सञ्चालन र नागरिकसँगको सम्बन्धमा सुधार गर्नुपर्ने काँग्रेसले जनाएको छ. सरकारले इन्टर्न तथा आवासीय चिकित्सकसँग गरेको सहमति कार्यान्वयन नभएपछि डाक्टर दिल्ली हरिजन फेरि अनसन बस्नु भएको छ. डाक्टर हरिजनले आजदेखि भक्तपुर सानो टिमीको चिकित्सा शिक्षा आयोगमा आमरण अनसन थाल्नु भएको हो. उहाँ यसअघि पनि अनसनमा बस्नु भएको थियो. त्यति बेला सरकारले 5 बुधे सहमति गरेको थियो. सहमति भएको 2 महिना बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै फेरि अनसन बस्नु भएको हो. उहाँले चिकित्सकको कार्यघण्टा, निर्वाह भत्ता, काम गर्ने सुरक्षित वातावरणको माग गर्नुभएको छ. इन्टर्न र आवासीय चिकित्सक 36 घण्टासम्म लगातार ड्युटीमा खटिनु परेको उहाँको भनाइ छ. सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युत ठेक्का प्रणाली ह्याक प्रकरणमा आठजना व्यवसायी पक्राउ गरेको छ। प्रहरीको साइबर ब्युरोले पक्राउ परेका हाई हिमालय हाइड्रो कन्स्ट्रक्सनका अध्यक्ष किरण मल्लको नाम मात्रै सार्वजनिक गरेको छ। मल्लको हाई हिमालयको पोहोर साल सिक्टा सिंचाई आयोजनाको ठेक्का हत्ता आएको थियो। पक्राउ परेका निर्माण व्यवसायीलाई आज म्याथपका लागि काठमाडौँ जिल्ला अदालत लगिँदैछ। हवस् त, अहिलेसम्मका खबर यति नै।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: अमेरिकाले बेलायती रोयल एयरफोर्स फेयरफोर्डको सैन्य अखडामा तैनात सबै बमवर्षक विमान फिर्ता बोलाएको छ। ग्लोसेस्टर सायरको हवाई अड्डा नजिक गएको सेप्टेम्बर 27 भएको शंकास्पद घटनाबारे बेलायतको आतंकवाद विरोधी प्रहरीले अनुसन्धान गरिरहेका बेला अमेरिकाले आफ्ना सबै बमवर्षक विमान फिर्ता बोलाएको हो। अमेरिकी रक्षा मन्त्रालयका अधिकारीले यो निर्णयको पुष्टि गर्दै फेयरफोर्डका सबै बमवर्षक विमान अमेरिका फर्काइसकिएको बताएका छन्। तर यो निर्णय गर्नुको कारण पेन्टागनले खुलाएको छैन। सेप्टेम्बर 27 फेयरफोर्ड एयरबेस नजिकै 3 शंकास्पद गाड़ी देखिएको घटना 5 पक्राउ गरेर पछि धरौटीमा रिहा गरिएको थियो। लगतै पक्राउ परेका एकजना बेलायती इजरायली नागरिकलाई पनि धरौटीमा छाडिएको छ। थप बीबीसीकी एली प्राइसबाट।
4: Both the Prime Minister Andy Burnham, I think, and President Trump have suggested that there could be some Iranian involvement in the alleged plot. But no official reason has been given why those aircraft have been pulled out. Just that statement from the Pentagon here in London, the Ministry of Defence has not commented, but government sources have not disputed the decision from Washington that it was in response to that incident at the base last weekend. And the BBC has also been told that it was a military rather than a political decision.
3: यो घटनाको केही दिनपछि प्रधानमन्त्री एन्डी बर्नहमले इरानको हात रहेको बलियो संकेत मिलेको दावी गर्नुभएको थियो। इरान सरकारले भने घटनामा आफ्ना कुनै पनि संलग्नता नरहेको भन्दै आरोपको खण्डन गरेको छ। मौसममा सुधार आएसँगै कास्कीको अन्नपूर्ण आधार शिविर पदयात्रामा जाने पर्यटकको संख्या बढेको छ।
5: अन्नपूर्ण क्षेत्रका विभिन्न ठाउँमा बाढी पहिरोका कारण अवरुद्ध सड़क तथा पदमार्ग खुलेपछि पछिल्लो केही दिन यता एबीसी जाने विदेशी तथा सार्क राष्ट्रका पर्यटकको संख्या बढेको पर्यटन व्यवसायीले बताएका छन्। छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका अनुसार अहिले दैनिक झण्डै 300 पर्यटक अन्नपूर्ण आधार शिविर पुगिरहेका छन्। एबीसीमा रहेका करिब 350 पर्यटक बस्न मिल्ने 6 होटल तथा लज भरिएका छन्। गुरुङका अनुसार निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनुका साथै मनाङ र मनास्लो क्षेत्रका केही पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य एबीसीतर्फ मोडिएको हो। यसअघि बाढी पहिरोका कारण अन्नपूर्ण क्षेत्रका सड़क र पदमार्ग प्रभावित हुँदा पर्यटन व्यवसायमा असर परेको थियो। गाउँपालिकाले झनै 1.5 महिना लगाएर असोजको पहिलो हप्ता सड़क सञ्चालनमा ल्याएको हो। मनाङ र मनास्लो क्षेत्रका कतिपय सड़क तथा पदमार्ग पहिरोका कारण प्रभावित भएपछि ती क्षेत्रमा जाने तयारीमा रहेका पर्यटकले वैकल्पिक गन्तव्यका रूपमा एबीसी रोज्न थालेका हुन्।
3: नेपाली काँग्रेसले पदाधिकारीको संख्या बढाएर 24 पुर्याउने निर्णय गरेको छ। काठमाडौँको खुला मञ्चमा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले एकजना सभापति, एकजना वरिष्ठ उपसभापति, 3 उपसभापति, 3 महामन्त्री, 14 सहमहामन्त्री र 1 कोषाध्यक्ष रहने व्यवस्था गर्ने निर्णय गरेको हो। यसअघि काँग्रेसमा 17 पदाधिकारी थिए। नयाँ व्यवस्था महाधिवेशनको बन्द सत्रले पारित गरेपछि कार्यान्वयनमा आउनेछ। नेपाली काँग्रेसले आगामी निर्वाचनमा चुनाव अघि अन्य दलसँग गठबन्धन नगर्ने नीति अघि सारेको छ। काठमाडौँमा जारी 15 महाधिवेशनमा सभापति गगन थापाले पेश गरेको राजनैतिक प्रस्तावमा काँग्रेसले आफ्नै चुनाव चिन्ह रूखमा आफ्नै उम्मेद्वार र कार्यक्रम सहित चुनाव लड्ने प्रतिबद्धता जनाएको छ। विगतमा अन्य दलसँग गठबन्धन गर्दा पार्टीको पहिचान र जनसम्बन्ध कमजोर भएको निष्कर्ष निकाल्दै काँग्रेसले अब एक्लै चुनाव लड्ने नीति लिएको हो। यस्तै राष्ट्रिय मुद्दामा अन्य दलसँग सहकार्य गर्न सकिने तर त्यसलाई सत्ता वा पदको भागबण्डामा परिणत नगर्ने काँग्रेसले जनाएको छ। निर्वाचन प्रणाली सुधारतर्फ काँग्रेसले नो भोटको व्यवस्था अघि बढाउने प्रस्ताव पनि गरेको छ। विदेशमा रहेका तथा स्थायी निर्वाचन क्षेत्र बाहिर रहेका नागरिकको मतदान अधिकार सुनिश्चित गर्ने र निर्वाचनलाई कम खर्चिलो बनाउने विषयमा पनि सुधार अघि बढाउने प्रस्ताव गरिएको छ। नेपाली काँग्रेसले विगत 2 आफ्नो भूमिकाको समीक्षा गर्दै सत्ता र पदमुखी राजनीतिका कारण नागरिकसँगको दूरी बढेको स्वीकारेको छ। काठमाडौँमा जारी महाधिवेशनमा आज राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै सभापति गगन थापाले 2082 भदौको युवा विद्रोह पार्टी नेतृत्वकै कमजोरीको परिणाम भएको बताउनु भएको छ। प्रतिवेदनमा काँग्रेसले नागरिकलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी र देशैमा भविष्यको अवसर दिन नसकेको स्वीकारेको छ। सार्वजनिक नियुक्तिमा भागभण्डा, भ्रष्टाचारका घटनामा आफ्नैलाई जोगाउने प्रवृत्ति राजनीति र गुटी राजनीतिले पार्टीको विश्वसनीयता कमजोर बनेको पनि कांग्रेसको निष्कर्ष छ। कांग्रेसले भदौको युवा विद्रोहलाई कुशासन, भ्रष्टाचार र जनअपेक्षा पूरा नभएको प्रति नागरिक असन्तोषका रूपमा व्याख्या गरेको छ। युवा असन्तोषको समयमै बुझ्न र सम्बोधन गर्न नसक्दा भदौ 23 र 24 गतेको आन्दोलन भएको प्रतिवेदनमा उल्लेख छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रिय योजना आयोगले भुटेको शिवाडीबाट भएको क्षतिको प्रारम्भिक तथ्याङ्क एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले बाढ़ी प्रभावित क्षेत्रमा स्थलगत अध्ययन भइरहेको र तथ्याङ्क संकलनको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। सरकारका विभिन्न निकायको सहयोगमा करिब 7,000 घरधुरीसँग प्रत्यक्ष सम्पर्क गरी क्षति र समस्याको तथ्याङ्क संकलन भइरहेको उहाँले जानकारी दिनुभएको छ।
4: सरकारका विभिन्न निकायहरूको सहयोगमा राष्ट्रिय योजना आयोगले करिब करिब 7,000 हाउसहोल्डसित हामीले सम्पर्क गऱ्यौँ र उहाँहरूसित थलगत भ्रमण अथवा थलगत अनुभव आदान प्रदान, उहाँहरूको दुःख, उहाँहरूका लस, उहाँहरूलाई भएको क्षति, त्यसलाई चाहिँ सङ्कलन गर्ने काम अन्तिम चरणमा पुगेको छ। र यो अन्तिम चरणमा जुन सम्पन्न भइरहेछ, सम्भवतः एक हप्ताभित्र हामी यसलाई एउटा लेभलमा टुङ्ग्याएर प्रिलिमिनरी इस्टिमेट, ताकि त्यसले आरडिएनएललाई कम्प्लिमेन्ट गरोस् र आरडिएनएलले जुन एरियल भ्यू, हेलिकप्टर भ्यू देखाइरहेको थियो, अब त्यो हेलिकप्टर भ्यूलाई हामीले प्रत्यक्ष थलगत सर्वेक्षणको आधारबाट त्यो तथ्याङ्क लिएर त्यसलाई जस्टिफाई गर्ने अथवा त्यसलाई भ्यालिडेट गर्ने काम गर्दैछौँ। यद्यपि यसमा ड्यामेजको विषय त्यति च्यालेन्जिङ छैन, तर लस इस्टिमेसनको विषय आफैमा च्यालेन्जिङ छ।
3: बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न प्रशासनिक नियन्त्रण भन्दा पनि व्यापार तथा आयातमा रहेका नीतिगत झन्झट हटाएर आपूर्ति बढाउनु पर्नेमा संसदीय समितिले जोड़ दिएको छ। आज बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सभापति रहबर अन्सारीले खुला प्रतिस्पर्धा र सहज आपूर्ति व्यवस्थाले मात्रै आम उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउन सकिने बताउनु भएको हो। सर्वोच्चले भुटानी शरणार्थीका सन्तानलाई विदेश जान नरोक्न सरकारलाई आदेश दिएको छ। शरणार्थीका सन्तानलाई विदेश जान रोक्दा परिवारसँग भेटघाट र सुरक्षित रूपमा विदेश जान पाउने अधिकारमा अवरोध हुने भन्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। झापाको बेलडागी शिविरमा जन्मिएका सोनिका अंकारी, सन्ध्या अंकारी र सृजन अंकारीका बुवा आमा तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका पुगेका छन्। उनीहरूले अमेरिकामा भएका बुवा आमासँग भेट्न यात्रा अनुमति माग्दै जिल्ला प्रशासन कार्यालय झापामा निवेदन दिएका थिए, तर शरणार्थी व्यवस्थापन प्रणालीमा दर्ता नभएको भन्दै प्रशासनले यात्रा अनुमतिको सिफारिश दिन अस्वीकार गरेको थियो। त्यस विरूद्ध परेको रिटमा सुनवाई गर्दै सर्वोच्चले उनीहरूलाई अमेरिका जान यात्रा अनुमति पत्र दिन परमादेश जारी गरेको छ। शरणार्थीको परिवार पुनर्मिलनमा राज्यले अनावश्यक अवरोध गर्न नहुने र आवश्यक सहजीकरण गर्नुपर्ने सर्वोच्चको ठहर छ। गुल्मीको रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्धनका लागि निर्माण गरिएको जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल भएको छ।
5: परीक्षण सकेसँगै अब पूर्वाधार सञ्चालनको तयारी पूरा भएको रेसुङ्गा नगरपालिकाले जनाएको छ। नगरपालिकाले 568 मिटर लामो जिपलाइन र 110 मिटर लामो स्काई साइक्लिङ निर्माण गरेको छ। रेसुङ्गा नगरपालिकाका प्रशासकीय अधिकृत विनोद मरासिनीले अबको एक साताभित्र नियमित सेवा शुरू गर्ने जानकारी दिनुभएको छ। हाललाई नगरपालिकाले नै जिपलाइन र स्काई साइक्लिङको व्यवस्थापन तथा संयोजन गर्ने उहाँले बताउनुभयो। नगरपालिकाले जिपलाइनका लागि 600 र स्काई साइक्लिङका लागि 400 शुल्क निर्धारण गरेको छ। पछिल्लो समय गुल्मीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको अवस्थामा थपिएको साहसिक पर्यटन पूर्वाधारले गुल्मीको पर्यटन विकासमा नयाँ फड्को मार्ने अपेक्षा गरिएको छ।
3: दशैं नजिकैसँगै हिमाली भेगका भेडा च्याङ्ग्रा पोखरा आउन थालेका छन्। यो वर्षको पहिलो लटमा डोल्पाका व्यापारी मिनप्रसाद बोहराले 100 भेडा च्याङ्ग्रा पोखरा ल्याउनु भएको छ। डोल्पाबाट ल्याइएका च्याङ्ग्राको मूल्य 21,000 देखि 40,000 रुपियाँसम्म तोकिएको छ। यो वर्ष मुस्ताङ, बझाङ, हुम्ला, सुर्खेत, डोल्पा लगायत हिमाली जिल्लाबाट 10,000 भन्दा बढी भेडा च्याङ्ग्रा पोखरा भित्र्याउने व्यापारीको भनाइ छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय ठेक्का प्रणाली ह्याक प्रकरणमा 8 जना व्यवसायी पक्राउ परेका छन्। प्रहरीको साइबर ब्युरोले पक्राउ परेका हाई हिमालय हाइड्रो कन्स्ट्रक्सनका अध्यक्ष किरण मल्लको नाम मात्रै सार्वजनिक गरेको छ। मल्लको हाई हिमालयले पोहोर साल सिक्टा सिंचाई आयोजनाको ठेक्का हत्याएको थियो। पक्राउ परेका निर्माण व्यवसायीलाई आज म्याद थपका लागि काठमाडौँ लगिएको छ। हवस् त, खबर यति नै।
2: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले किव सहित अन्य शहरमा हवाई आक्रमण बढाएर युक्रेनको प्रतिरोध कमजोर पार्न खोजेको आरोप लगाउनु भएको छ. जर्मनीका चान्सलर युक्रेन पुगेका बेला जेलेन्स्कीले यस्तो बताउनु भएको हो. जर्मनीले युक्रेनलाई थप सैन्य सहायता दिने घोषणा पनि गरेको छ. थप जुलियट ट्वारबाट.
4: Air raid sirens and explosions rang out repeatedly across the Ukrainian capital as Chancellor Merz and President Zelensky visited a memorial to soldiers killed during the four-year-old war. The Ukrainian leader said he was astonished by what he called an animalistic desire to constantly escalate by hitting key bridges in Kyiv.
5: I am surprised by this specific approach because they were striking our warehouses, Novoposhta, Ukrposhta, and we gave them a fitting response with wild berries. Now they're striking bridges. Do they really think we won't respond?
4: Friedrich Merz said Germany will not be intimidated into dropping its support for Ukraine as he announced further military aid.
6: We are launching another package of military support worth around €1 billion. We're providing funding for the joint production of anti-jet drones. Significant technological breakthroughs have already been achieved in recent weeks. Production is now also gaining pace. This will strengthen Ukraine's air defense quickly and noticeably, and that reinforcement is urgently needed.
4: Meanwhile, Russia's defense ministry says its forces have struck two Ukrainian cargo vessels in the Black Sea, as well as facilities at a port in the Odessa region. Ukraine says a strike at the weekend on Kharkiv killed one person and injured six others.
3: थारू समुदायको मौलिक संस्कृति र परम्परासँग जोडिएको सखिया नाच यति बेला गाउँघरमा चहलपहल बढाउने सांस्कृतिक माध्यम बनेको छ. दाङबाट अञ्जना चौधरीको रिपोर्ट.
7: दाङ लगायत पश्चिम नेपालमा बसोबास गर्ने थारू समुदायमा दशैं आउनुभन्दा करिब एक महिना अघिदेखि सख्या नाच्ने परम्परा छ. पछिल्लो समय लोप हुने अवस्थामा पुगेको सख्या नाचको संरक्षणमा थारू समुदाय फेरि जुट्न थालेको छ. हीरा चौधरी. झाली र मादलको तालमा सामूहिक रूपमा नाचिने सख्या नाचमा थारू समुदायका युवतीहरू परम्परागत पोसाक सजिएर दुई समूहमा विभाजित भई नाच्ने र गाउने गर्दछन्. विगतमा युवतीहरू मात्रै सख्या नाचमा सहभागी हुने गरे पनि पछिल्लो समय भने विभिन्न उमेर समूहका महिलाहरू समेत सामूहिक रूपमा सहभागी हुन थालेका छन्. सुस्मिता चौधरी.
8: तिन चार वर्ष जति भयो घरबाट मम्मी दिदी अनि बदैनी बहिनी सबैजना त्यो चाहिँ अब पहिलेदेखि चलिआएको रीति अनि आज बुढीको अब घरको युवतीहरूलाई गीतहरू सिक्न गाह्रो हुन्छ नि त त्यही भएर मम्मीहरू जानुभयो भने दिदीहरू जानुभयो भने उहाँहरू अब पुरानोदेखि सिक्दै आएको सिकाइदिनुहुन्छ.
7: सख्या नाच थारू समुदायमा सामूहिक रूपमा नाचिने मौलिक नाच हो. गाउँमा सामूहिक रूपमा नाचगान गर्दा मनोरञ्जन सँगै समुदायका सदस्यहरू बीच आपसी सम्बन्ध सद्भाव र एकता बलियो हुने विश्वास गरिन्छ. थारू अगुवा रोहित चौधरी.
9: आफ्नो पुरानो संस्कारलाई बलियो बनाउनको लागि थारूले गर्दै आएको आफ्नो सामुदायिक पहिचानलाई बचाउनको लागि त्यसले आधार प्रदान गर्छ. हामी पनि देशको अलिकति पुरानो आदिवासीको रूपमा पहिचान देखाउनको लागि पनि त्यसको आधार प्रदान गर्नको लागि पनि मौखिक रूपमा जो हस्तान्तरण पुस्तान्तरण हुँदै आएको छ त्यो कुराको निरन्तरता पनि हो.
7: सख्या नाच मनोरञ्जनको माध्यम मात्रै होइन थारू समुदायको इतिहास पहिचान र पुस्तौदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा पनि हो. त्यसैले यसको संरक्षण र पुस्तान्तरणमा विशेष ध्यान दिन आवश्यक देखिन्छ.
3: उद्योग विस्तारका कानूनी र प्रक्रियागत अडचन फुकाउन सरकार प्रतिबद्ध रहेको उद्योग मन्त्री दीपक कुमार शाहले बताउनु भएको छ. प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री शाहले नीतिगत सुधार, प्रक्रियागत सरलीकरण र सुशासन मार्फत निजी क्षेत्रको लगानी आकर्षित गर्ने प्रतिबद्धता जनाउनु भयो.
10: जहाँ कानून बाधक छ त्यहाँ कानून सुधार गर्छ, जहाँ प्रक्रिया बाधक छ त्यहाँ प्रक्रिया सरल गर्छ, जहाँ समन्वयको कमी छ त्यहाँ समन्वय गर्छ, जहाँ भ्रष्टाचार वा अनावश्यक हस्तक्षेप छ त्यहाँ शून्य सहनशीलताको नीति अप्नाउँछ, र जहाँ सम्भावना छ त्यहाँ निजी क्षेत्रसँग सहकार्य गरेर परिणाम निकाल्छौँ. हामीलाई धेरै ठुला कुरा गरेर मात्र पुग्दैन, अब नीति निर्णय र कार्बन बीचको दूरी घटाउनु पर्छ। आजको छलफलबाट आएको सुझावहरूलाई मन्त्रालयले गम्भीरतापूर्वक ग्रहण गर्नेछ। समस्या पहिचान गरेर मात्र होइन, कुन समस्या कसरी।
3: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
1: यो BFBS Gorkha Radio.

0: सरकारले जेएनजी आन्दोलनका क्रममा हिंसात्मक र आपराधिक घटनामा संलग्न व्यक्ति विरूद्धका मुद्दा फिर्ता नलिन सुझाव पाएको छ। पूर्व न्यायाधीश बाबुराम रेग्मी नेतृत्वको अध्ययन समितिले सुरक्षाकर्मीमाथि आक्रमण, प्रहरी चौकीमा हमला, हतियार लुटपाट तथा सर्वोच्च अदालत संसद र सिंहदरबारमा तोडफोड र आगजनीमा संलग्न विरूद्धका मुद्दा फिर्ता लिन नहुने सुझाव दिएको हो। समितिले निजी तथा व्यक्तिगत सम्पत्ति तोडफोडका घटनामा संलग्नले कसुर स्वीकार गरी क्षतिपूर्ति दिन तयार भए पीड़ितको सहमतिमा मुद्दा फिर्ता लिन सकिने सुझाव दिएको छ। यस्तै आन्दोलनमा सहभागी भएर नाराबाजी गरे पनि अन्य आपराधिक गतिविधिमा संलग्न नभएका व्यक्ति विरूद्धका मुद्दा भने फिर्ता लिनुपर्ने समितिको सुझाव छ। सरकारले मन्त्री परिषद बैठकबाट समितिको प्रतिवेदन आवश्यक कार्यवाहीका लागि गृह मन्त्रालय पठाउने निर्णय गरेको छ। समितिले जेएनजी आन्दोलनका क्रममा चलेका करिब 400 मुद्दा अध्ययन गरी फिर्ता लिन नमिल्ने, पीड़ितको सहमतिमा फिर्ता गर्न सकिने र निशर्त फिर्ता गर्न सकिने गरी वर्गीकरण गरेको छ। भोटेकोशी बाढीबाट प्रभावित नागरिकले जलवायु न्यायको माग गर्दै सड़कमा प्रदर्शन गरेका छन्। बाढीबाट ज्यान गुमाएका तथा प्रभावित परिवारका सदस्यले आफूहरूले भोगेको क्षति र पीड़ाको उचित सम्बोधन हुनुपर्ने माग गरेका हुन्। प्रदर्शनमा सहभागीले जलवायु परिवर्तनमा नेपालको योगदान नगन्ने भए पनि त्यसको असर भने प्रत्यक्ष रूपमा नेपाली समुदायले भोग्नु परेको बताएका थिए। उनीहरूले बाढीबाट भएको जनधनको क्षतिको उचित मूल्याङ्कन, प्रभावितको पुनर्स्थापना तथा जीविकोपार्जनको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्। बाढीले आफन्त गुमाएका परिवारका सदस्यले आफ्ना पीड़ा र सम्झनालाई शब्दमा व्यक्त गर्दै जलवायु संकटका कारण भएको क्षतिलाई केवल तथ्याङ्कका रूपमा नहेर्न आग्रह गरेका छन्।
1: उनीहरूको आँसु सम्मेलनको फुटनोट होइन, त्यहाँ जीवन थियो, माटोसँग जोडिएको जीवन, त्यहाँ सपना थियो, पुस्तौली साँचेर राखेको सपना। त्यसैले आज पहाड बोल्दैछ, नदी बोल्दैछ, हिमाल बोल्दैछ। मेरो मौनतालाई मेरो सहमति नसम्झ, हामीले आकाशमा धुवाको साम्राज्य बनाएनौ, समुद्रको ताप बढाएनौ, हावाको स्वच्छता बेचेर समृद्धिको महल ठड्याएनौ।
0: नेपाली काँग्रेसका सभापति गगन थापाले मुलुक बाहिरबाट हेरे जस्तो शान्त नभएको भन्दै जुनसुकै बेला ठूलो जनभार सड़कमा आउन सक्ने चेतावनी दिनुभएको छ। खुला मञ्चमा जारी पार्टीको 15 महाधिवेशनको बन्द सत्रमा बोल्दै उहाँले मुलुकमा दुई तिहाईको सरकार चलिरहेका कारण सबै ठिकठाक देखिए पनि जनतामा भित्रभित्रै असन्तुष्टि र आक्रोश चुलिँदै गएको विश्लेषण गर्नुभएको हो। उहाँले सुनसरी र सिराहा लगायत पूर्वी तराईमा देखिएको साम्प्रदायिक तनावको घटनाको उदाहरण दिँदै जुनसुकै बेला आगो दन्किन सक्ने चेतावनी दिनुभयो।
2: अहिलेको समय झट्ट हेर्दै गर्दाखेरि, बाहिरबाट हेर्दै गर्दाखेरि शान्त छ, चुनाव भएको छ, सरकार छ, दुई तिहाईको बहुमत छ, प्रतिपक्ष छौँ, सबै ठिक देखिन्छ। तर यस्तो होइन। अस्ति भर्खर सुनसरीको घटनाले के देखा? सानो एउटा घटनाले पनि एकाएक आगो बल्न सक्ने अवस्था छ। किनकि मानिसहरू जसरी अस्थिर अशान्त भएको, खास गरिकन नेपाली समाज यति बेचैन छ अहिले, यति बेचैनी छ, यति ठुलो फ्रस्ट्रेसन छ, यति ठुलो असन्तुष्टि छ। चुनावमा त भयो, नयाँ पार्टी आएको छ, सबै ठिकठाक देखिन्छ। तर यो असन्तुष्टिको कारणहरू सम्बोधन नभएको हुनाले गर्दा कुनै पनि बेलामा कुनै पनि खालको फेरि एउटा खालको जनउभारको स्थिति आउन सक्छ। यो नेपाली कङ्ग्रेसको विश्लेषण। र यो बेलामा रेस्पोन्स कसरी गरिएको छ? रेस्पोन्स गरिएको भनेको चाहिँ अहिलेको परिस्थिति, समस्या एकदमै गम्भीर छ, स्ट्रक्चरल छ।
0: राष्ट्रिय योजना आयोगले भोटेको सिबाडीबाट भएको क्षतिको प्रारम्भिक तथ्याङ्क एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले बाढी प्रभावित क्षेत्रमा स्थलगत अध्ययन भइरहेको र तथ्याङ्क संकलनको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। सरकारका विभिन्न निकायका सहयोगमा करिब 7,000 घरधुरीसँग प्रत्यक्ष सम्पर्क गरी क्षति र समस्याको तथ्याङ्क संकलन भइरहेको उहाँको भनाइ छ।
3: सरकारका विभिन्न निकायहरूको सहयोगमा राष्ट्रिय योजना आयोगले करिब करिब 7,000 हाउसहोल्डसित हामीले सम्पर्क गऱ्यौँ र उहाँहरूसित थलगत भ्रमण अथवा थलगत अनुभव आदान प्रदान, उहाँहरूको दुःख, उहाँहरूका लस, उहाँहरूलाई भएको क्षति, त्यसलाई चाहिँ सङ्कलन गर्ने काम अन्तिम चरणमा पुगेको छ। र यो अन्तिम चरणमा जुन सम्पन्न भइरहेछ, सम्भवतः एक हप्ताभित्र हामी यसलाई एउटा लेभलमा टुङ्ग्याएर प्रिलिमिनरी इस्टिमेट, ताकि त्यसले आरडिएनएललाई कम्प्लिमेन्ट गरोस् र आरडिएनएलले जुन एरियल भ्यू हेलिकप्टर भ्यू देखाइरहेको थियो, अब त्यो हेलिकप्टर भ्यूलाई हामीले प्रत्यक्ष थलगत सर्वेक्षणको आधारबाट त्यो तथ्याङ्क लिएर त्यसलाई जस्टिफाई गर्ने अथवा त्यसलाई भ्यालिडेट गर्ने काम गर्दैछौँ। यद्यपि यसमा ड्यामेजको विषय त्यति च्यालेन्जिङ छैन, तर लस इस्टिमेसनको विषय आफैमा च्यालेन्जिङ छ।
0: राष्ट्रिय योजना आयोगका सदस्य हजुङजङ थापाले काठमाडौँ तराई मधेस फास्ट ट्र्याक निर्माणमा नेपाली सेनाबाट गम्भीर गल्ती भएको आरोप लगाउनु भएको छ। राजधानीमा आयोजित कार्यक्रममा उहाँले सेनाले यसअघि यस्तो प्रकृतिको आयोजना निर्माण नगरेकाले खरिद प्रक्रिया र सामग्री छनौटमा गल्ती गरेको हुन सक्ने बताउनु भएको हो। उहाँका अनुसार नेपाली सेनाले खुलाएका खरिद प्रक्रियामा केही दलाल छिरेका छन्।
4: त्यो प्रोक्युरमेन्टमा उहाँहरू पनि नयाँ, यस्तो किसिमको काम त उहाँहरूले पनि गर्नुभएको थिएन। केही केही चाहिँ दलालहरू त्यहाँ पनि छिरेछन्। छिरेपछि चाहिँ फलानै किसिमको बत्ती चाहिन्छ भन्ने किसिमका चाहिँ त्यो स्पेसिफिक राखिदिएर छ मेटेरियल, जुन जियोटेक्निकल इस्युका चाहिँ कुराहरू चाहिँ फलानै चाहिँ कम्पनीको चाहिन्छ भने त्यसरी राख्न पाइँदैन, अरूको भ्यालेन्ट हुनुपर्छ। अनि त्यसले गर्दाखेरि पनि चाहिँ त्यहाँ अलिकति ढिलाइ भएर छ, एउटा इस्यु त्यो रह्यो। अनि अर्को इस्यु चाहिँ के हुन्छ भने डिजाइन स्वीकृत आफै गर्ने हो। अब डिजाइन स्वीकृतमा भएको ढिलाइ भयो भने पनि उसलाई एलडी ल्याइदिएर छ।
0: सर्वोच्च अदालतले भुटानी शरणार्थीका सन्तानलाई विदेश जान नरोक्न सरकारलाई आदेश दिएको छ। शरणार्थीका सन्तानलाई विदेश जान रोक्दा परिवारसँग भेटघाट र सुरक्षित रूपमा विदेश जान पाउने अधिकारमा अवरोध हुने भन्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। झापाको बेलडागी शिविरमा जन्मिएका सोनिका अंकारी, सन्ध्या अंकारी र सृजन अंकारीका बुवा आमा तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका पुगेका छन्। उनीहरूले अमेरिकामा भएका बुवा आमासँग भेट्न यात्रा अनुमति माग्दै जिल्ला प्रशासन कार्यालय झापामा निवेदन दिएका थिए, तर शरणार्थी व्यवस्थापन प्रणालीमा दर्ता नभएको भन्दै प्रशासनले यात्रा अनुमतिको सिफारिश दिन अस्वीकार गरेको थियो। त्यस विरूद्ध परेको रिटमा सुनवाई गर्दै सर्वोच्चले उनीहरूलाई अमेरिका जान यात्रा अनुमति पत्र दिन परमादेश जारी गरेको छ। शरणार्थीको परिवार पुनर्मिलनमा राज्यले अनावश्यक अवरोध गर्न नहुने र आवश्यक सहजीकरण गर्नुपर्ने सर्वोच्चको ठहर छ। कानून मन्त्री सविता गौतमले फौजदारी प्रकृतिका मुद्दामा मिलापत्र गराउने काम कानून त दण्डनीय हुने स्पष्ट पार्नु भएको छ। संघीय संसदको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतम,
5: फौजदारी मुद्दामा कुनै पनि विषय मिलापत्र हुन सक्दैन, मिल्दैन। कसैले फौजदारी मुद्दाका विषयवस्तु मिलापत्र गर्छ भने कानुन बमोजिम त्यो दण्डनीय हुन्छ। त्यस कारणले समाजमा के खालका गतिविधि भइरहेका छन् भने त्यो त अर्को सरकारले चाहिँ अर्को कारवाही गर्नुपर्ने चाहिँ विषयवस्तु भयो। त्यस कारणले मेलमिलाप ऐनले सम्बोधन गर्ने विषय चाहिँ फौजदारी प्रकृतिका मुद्दाहरू मेलमिलाप गर्न होइन, वाणिज्य प्रकृतिका हुन्छन्, देवानी प्रकृतिका हुन्छन्, जहाँ दुईजना मान्छे मिल्दाखेरि समाजलाई केही पनि असर पर्दैन, त्यस्ता खालका मुद्दा मेलमिलाप ऐन अन्तर्गत हामीले मिलापत्रको मेलमिलापको व्यवस्थाहरू थप सहजीकरण गरेर प्रावधानहरू लिएर आएका छौँ।
0: अब खबर फटाफट।
6: हिउँदे मौसम सुरु भएसँगै भोजपुरका किसानलाई आलु रोप्न चटारो। बोखिम, दावा, पोखरी, टक्सार, कोट, दलगाउँ लगायतका क्षेत्रमा हिउँदे आलुको खेती हुँदै भोजपुरमा हिउँदे र बर्खे गरेर 50,000 टन भन्दा बढी आलु फल्ने गरेको ज्ञान केन्द्रको तथ्याङ्क। काली गण्डकीको बाढीले घरबारविहीन पर्वत जलजलाहटका बासिन्दालाई खाना पकाउने ग्यास वितरण। पूर्ण रूपमा विस्थापित 30 परिवारलाई ग्यास सँगै चामल, तेल, दाल र नुन पनि बाँडियो। चाडपर्व नजिकीयसँगै सुदूरपश्चिम प्रदेशका 27 ठाउँमा यात्रु सहायता कक्ष स्थापना। यात्रा सम्बन्धी कुनै समस्या परेमा यात्रु सहायता कक्ष सहित नेपाल प्रहरीको 100 र ट्राफिकको 103 सम्पर्क गर्न आह्वान। नुवाकोट र रसुवा जोड्न बेत्रावतीको फलाखु खोलामा बेलिब्रिज जडान सुरु हुँदै 55 सैनिक टोली खटिँदै दशैं अघि नै सञ्चालनमा ल्याउने लक्ष्य। अन्नपूर्ण संरक्षण क्षेत्र घुम्ने पर्यटकबाट गएको आर्थिक वर्षमा 67,76,00,000 हाराहारी शुल्क संकलन। एकै वर्षमा 5,08,000 भन्दा बढी विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र भ्रमण गरे। तेह्रथुमको आश्रयमा गाउँपालिकाको नगर बस चल्न थाल्यो। गाउँपालिकाको केन्द्र संक्रान्ति बजारदेखि 5 सदरमुकाम फिदिमसम्म चल्ने नगर बसमा 70 ज्येष्ठ नागरिक, 5 मुनिका बालबालिका र विद्यालय पोसाक लगाएका वा परिचय पत्र बोकेका विद्यार्थीले यात्रा गर्दा पैसा तिर्न नपर्ने। र यही असोज 8-11 गतेसम्मको झरी र बाढी पहिरोका कारण म्याग्दीमा करिब 555 घर परिवार प्रभावित। 111 घरमा पूर्ण, 93 घरमा आंशिक क्षति र 342 घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क।
0: र युक्रेनी राष्ट्रपति वलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कीव सहित अन्य शहरमा हवाई आक्रमण बढाएर युक्रेनको प्रतिरोध कमजोर पार्न खोजेको आरोप लगाउनु भएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
7: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा काङ्ग्रेस महाधिवेशनमा अघि बढ्यो नेतृत्व चयन प्रक्रिया, पछिल्लो विभाजनबारे नेता शेखर कोइराला भन्छन्।
1: पहिलोचोटि फुट्या होइन नि त नेपाली कङ्ग्रेस, होइन तर त्यो पीडा त हुन्छ नि, त्यसलाई मिलाउने प्रयास त गर्नु पर्यो नि, कसै न कसैले सुरुवात गर्नु पर्यो।
0: काङ्ग्रेस संस्थापन सामु तत्कालका चुनौती कस्ता?
2: व्यक्तिगत इच्छा आकांक्षा छँदा छँदै पनि हाम्रो सामूहिकता के हो भन्ने विषयमा चर्चा भएन भने चाहिँ विचार र एकताका रूपमा समस्या हुने चाहिँ देखिन्छ।
0: र फ्लाइ दुबईको विमानलाई 9/11 को शैलीमा दुर्घटना गराउने प्रयास भएको आरोप सहितका विवरण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेतले आगामी 29 तारिकका लागि मध्यावधि निर्वाचनको आह्वान गरेका छन्। अल्पसंख्यक सरकारले स्पेनको आवास संकट सम्बोधन गर्न अघि बढाएका कदमहरू गत शुक्रबार सदनले अस्वीकार गरेपछि उनले यस्तो घोषणा गरेका हुन्। टेलिभिजन मार्फत सम्बोधन गर्दै प्रधानमन्त्री पेड्रो सान्चेतले भने, स्पेनको संसद विघटन गर्न र कानूनले तोकेको समय सीमा अनुसार 29 आइतबारका दिन आम चुनाव गराउन मन्त्री परिषदको एउटा असाधारण बैठक आज बिहान आह्वान गर्ने निर्णय मैले गरेको छु। स्पेनी प्रधानमन्त्री स्पेनको पुरातनवादी पिपल्स पार्टीले यो घोषणाको स्वागत गर्दै अन्तत स्पेन सामु अब एउटा रोजाई हुने उल्लेख गरेको छ। हाल सर्वेक्षणहरूमा सान्चेतको पार्टी पछाडि छ र बीबीसीका स्पेन संवाददाता भन्छन् सान्चेत र विपक्षी दलहरूले सरकार निर्माणका लागि आवश्यक बहुमत जुटाउन कठिनाईको सामना गर्ने देखिन्छ। यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार एकजना अमेरिकी न्युरो वैज्ञानिक र दुईजना जर्मन बायोफिजिसिस्टहरूलाई संयुक्त रूपमा दिइएको छ। जेनेटिक इन्जिनियरिङ र प्रकाश विज्ञान प्रयोग गरी विशेष गरी स्नायु प्रणालीसँग जोडिएका कोशिकाहरूको अध्ययन गर्ने विधि अप्टोजेनेटिक्सका क्षेत्रमा गरेको कामका लागि कार्ल डाइसोरत, पिटर ह्यागम्यान र गोएग नागललाई सम्मानित गरिएको हो। यो विधिले जीवित मस्तिष्कमा रहेका स्नायु कोषहरूले स्मृति, भावना र व्यवहारलाई कसरी प्रभावित गर्छन् भन्ने बुझ्न सघाउँछ। भारतको सर्वोच्च अदालतले अनियमितताको आरोप लागेको मतदाता नामावलीमा गरिएको वृहत स्तरको पुनरावलोकनको निर्णयका कारण खुलाउन सरकार र निर्वाचन आयोगलाई भनेको छ। विपक्षी दल र युवा नेतृत्वको अभियान कक्रत जनता पार्टीले प्रदर्शनहरूको आह्वान गरेका छन् र निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गरेका छन्। उनीहरूले गलत तरिकाले 10,00,000 मतदाताको नामावली सूचीबाट हटाइएको आरोप लगाएका छन्। भारतको निर्वाचन आयोगले कुनै गल्ती नगरेको तर्क गरिरहेको छ। जर्मनीको बाह्य गुप्तचर निकायका प्रमुखले रुससँग उनकै शब्दमा हिंसात्मक द्वन्द्वको चेतावनी दिएका छन्। बर्लिनमा सांसदहरूलाई दिइएको ब्रिफिङमा बीएनडी गुप्तचर निकायका प्रमुखले जर्मनी र उसका साझेदारहरू विरुद्ध रुसले थालेको अघोषित र छद्म लडाईँ नयाँ र खतरनाक चरणमा प्रवेश गरेको बताएका थिए। मस्कोले भने यी आरोपहरू अस्वीकार गर्दै आएको छ। र इजरायलका सरकारी सञ्चार माध्यमहरूले इजरायलतर्फ उडान भरिरहेको विमानको ककपिटमा सहकर्मीमाथि आक्रमण गर्ने फ्लाइ दुबईका पाइलटले सो विमानलाई तेल अबिब स्थित बेन गुरियन विमानस्थल या सहरको एउटा भवनमा दुर्घटनाग्रस्त बनाउने योजना बनाएको विवरणहरू प्रकाशित गरेका छन्। हमाम अल हमामी ओमानका नागरिक हुन् र उनीमाथि संयुक्त अरब एमिरेट्समा सोधपुछ भइरहेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढेसँगै पार्टीभित्रको विभाजन थप स्पष्ट भएको नेताहरूले बताएका छन्। संस्थापन पक्षले महाधिवेशन प्रक्रिया अघि बढाइरहँदा तात्कालिक सभापति शेरबहादुर देउबा र नेता शेखर कोइराला पक्ष भने प्रक्रियाबाट बाहिर छन्। विशेष अधिवेशनदेखि नै प्रक्रियाको वैधानिकतामाथि प्रश्न उठाउँदै आएको देउबा पक्षले समानान्तर रूपमा छुट्टै महाधिवेशनको तयारी गरिरहेको छ। एक रिपोर्ट। काङ्ग्रेसको यो महाधिवेशन सुरु भएसँगै पार्टीको एकता प्रक्रिया तत्कालका निम्ति टरेको ठानिएको छ। महाधिवेशनको बन्द सत्रमा आज सभापति गगन कुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे। राजनीतिक सहितका अन्य प्रतिवेदनहरूमाथि छलफल सकिएपछि नयाँ नेतृत्व चयनको प्रक्रियाले तीव्रता पाउने महामन्त्री गुरु घिमिरेले बताए। देउबा पक्षसँगको विवादका सन्दर्भमा उनले भने,
4: जसरी विशेष महाधिवेशन गरेर केन्द्रीय कार्य समितिको नवनिर्वाचित चाहिँ विवरण हामीले निर्वाचन आयोगमा अध्यावधिकका लागि हामीले प्रस्तुत गरेका थियौँ र निर्वाचन आयोगले अध्यावधिक गराएको थियो। अब नयाँ कार्य समिति आएपछि हामी अध्यावधिक गर्छौँ। त्यसपछि नेपाली कङ्ग्रेस नामक राजनीतिक दल एउटा रहन्छ।
0: देउबा पक्षले पनि आधिकारिकताको दावी छाडिसकेको छैन। महाधिवेशनको प्रक्रिया समानान्तर रूपमा अघि बढ़िरहेको अवस्थामा दुई पक्षबीच तत्काल समझदारी बन्ने सम्भावना आफूले नदेखेको देउबा पक्षका नेता प्रकाश शरण महतको भनाइ छ।
5: एकता भनेको के? आपसमा सहमति गरेर एकता हुने हो। अब आपसमा सहमति भएर एकता नभएपछि कानुनी प्रक्रियाद्वारा चाहिँ त्यसको चाहिँ को चाहिँ आधिकारिक हो होइन भने चाहिँ टुङ्गो लाउने भयो। अब त्यो टुङ्गो लागिसकेपछि त्यो अर्को पार्टी हुन्छ हुँदैन त्यही बेला चाहिँ थाहा पाइने कुरा हो होइन।
0: देउबा पक्षले देशभर महाधिवेशनको तयारी गरिरहँदा नेता शेखर कोइराला भने कुनै पनि पक्षको गतिविधिमा सहभागी भएका छैनन्। आफू अझै पनि पार्टी एकताको पक्षमै रहेको कोइरालाले बीबीसीसँग बताए।
1: यो पहिलोचोटि फुटे होइन नि त नेपाली कङ्ग्रेस। मैले त देखेको छु योभन्दा पहिले गिरिजा प्रसाद कोइराला र शेरबाजीको प्रजातान्त्रिक काङ्ग्रेस
0: भनेको तपाईँ अहिले यो समानान्तर गतिविधि भएको बेला पनि दुइटै पक्षसँग मिलम नै भनिराख्ने प्रस्ताव लिएर भेटिराख्नु भएको हो।
1: जानुपर्छ, अहिले पनि म गरिरहेको छु, भेटिरहेको छु।
0: तर यो अहिलेको यो बिन्दु चाहिँ विभाजन हो भन्नेमा चाहिँ दुविधा भएन अब होइन त?
1: मलाई छैन होइन, तर त्यो पीडा त हुन्छ नि, त्यसलाई मिलाउने प्रयास त गर्नु पर्यो नि, कसै न कसैले त सुरुवात गर्नु पर्यो। दुइटै पार्टीलाई एक ठाउँमा ल्याउन सकेनौँ भने डेमोक्रेसी खतरामा पर्छ।
0: यद्यपि यसअघि देउबा र कोइराला पक्ष निकट मानिएका कतिपय नेताहरू भने संस्थापन पक्षले अघि बढाएको पन्ध्रौं महाधिवेशनको प्रक्रियामा सहभागी भएका बताइएको छ। काङ्ग्रेस महाधिवेशनकै सन्दर्भमा हामीले राजनीति शास्त्री हरि शर्मालाई टेलिफोन सम्पर्क गरी सुरुमा नेपाली काङ्ग्रेसको जारी पन्ध्रौं महाधिवेशनको कुन पक्षलाई सबैभन्दा बढी चासोका साथ हेर्नु भएको छ भनेर सोधेका छौँ।
2: सबभन्दा चासोको विषय त के हो भने विशेष परिस्थितिमा विशेष अधिवेशन भएको थियो जेएनजी आन्दोलनको लगत्तै पछि। सबभन्दा ठुलो अब यसको तत्कालीन अध्यक्षदेखि लिएर अधिकांश नेपाली कङ्ग्रेसको नेताहरूको सम्पत्तिदेखि लिएर जसरी तहस नहस भयो त्यस बिचमा चाहिँ अब गगन थापा जो अहिलेको सभापति हुनुहुन्छ उहाँको पनि भएको थियो। त्यो विषम परिस्थितिमा उठेर अधिवेशन गरेर त्यसलाई रेगुलराइज गर्ने जुन कुरा हुँदैछ त्यो संस्थागत हुने प्रोसेस छ, विधानले व्यवस्था गरेको कुराहरूबाट आउने, त्यो नै महत्त्वपूर्ण छ जस्तो लाग्छ मलाई।
0: तपाईँले यो एउटा यसको अनियमित पक्षलाई औँल्याइरहँदा त्यहाँ अरू केही पक्षहरू पनि छन्, जस्तै यो पार्टीभित्रको आन्तरिक मेल बेमेल अथवा यो विवादको एउटा अध्याय अब यो सँगसँगै औपचारिक रूपमा टुङ्गिएको भन्न मिल्छ?
2: होइन, अब यस्तो छ, विचारधारा एकै हो भन्दा भन्दै पनि अहिले हामी सैद्धान्तिक विचारधाराको स्खलनको समयमा छौँ। संसारभरि नै पुरानो विचारहरू भत्किने, नयाँ विचारहरू आउने भनिएको तर ठिग्रिसकेको छैन। त्यस सन्दर्भमा पार्टी भन्ने बित्तिकै विभिन्न इच्छा आकाङ्क्षा लिएर आएका मानिसहरू छन्। हिजोको समयमा लोकतन्त्रको सङ्घर्षको निम्ति जेल नेल गर्ने वर्गदेखि लिएर अहिले यसलाई एउटा अपर्च्युनिटी पनि हो कि आफ्नो नेतृत्व विकासको सन्दर्भमा मौका पनि यसमा दिन्छ। यङ मान्छेहरूलाई पनि अब म देशको लागि समाजको लागि अथवा राजनीतिक नेतृत्वमा पस्छु भन्ने मान्छेहरूलाई पार्टीको संरचनाले एउटा बाटो खुलाइदिएको छ। अब त्यो कसरी स्वच्छ प्रतिस्पर्धा हुन्छ भन्ने कुरा चाहिँ चुनौती हो।
0: मैले तपाईँलाई यहाँनिर सोध्न खोजेको चाहिँ नयाँ पुस्ताको आवाजलाई प्राथमिकता दिँदा पुरानो पुस्ता चाहिँ छुटेको जस्तो देखियो, यसले चाहिँ काङ्ग्रेसको आगामी राजनीतिक यात्रामा चाहिँ कतिको अर्थ राख्छ?
2: जस्तो लाग्यो होला कतिपयलाई। मैले त्यसलाई कसरी हेरेको छु भने विधान त यति वर्ष यो समूह जस्तो हिजो पनि पार्टीका भातृ संगठनहरूको प्रतिनिधित्व हुने सम्बन्ध के हुने शुभेच्छु संस्थाको भातृ संगठनहरूको भन्ने चर्चा परिचर्चा नभएको होइन, तर अहिले विधान त यति प्रतिशत महिलाको लागि यति प्रतिशत विभिन्न जात जाति भाषा भाषीको निम्ति यति प्रतिशत उमेर समूहको लागि भनेर जुन निश्चित तोकेर आएको छ त्यसले अहिलेसम्म पार्टीमा रहेको जुन अब अघि तपाईँले पुरानो भन्नु
0: पुस्तान्तरणको कुरा मात्रै होइन समग्रमा राजनीतिक पुनर्संरचनाको कुरा हो
2: त्यसरी हेर्नु पर्यो। किनभने यसले अहिले जसरी चाहिँ तपाईँको यो संविधानले जुन किसिमको राजनीतिक ढाँचाको कल्पना गर्छ तदनुरूप पार्टीहरू पनि परिवर्तन भइरहेको स्थिति छ।
0: हो, यो बदलिँदो परिस्थितिमा चाहिँ विशेष महाधिवेशनदेखि आजको दिनसम्म आइपुग्दा काङ्ग्रेसले त्यो बदलिएको सन्देश दिन सकेको छ त?
2: त्यो अब के छ भने निर्वाचित भएर आउने मानिसहरू कस्ता कस्ता हुन्छन्, कसरी चाहिँ निर्वाचन प्रक्रिया चाहिँ अगाडि बढेर जान्छ, नेतृत्वको अठोट त देखिन्छ, तर साँच्चै गति निर्वाचित भएर आउनेहरू चाहिँ हामी बदलियौँ भन्ने भाव लिएर आउँछन् कि आउँछन्, त्यो त हेर्न बाँकी छ।
0: त्यसो भए शर्माजी, अब ठ्याक्कै यो महाधिवेशन भइराख्दाखेरि तपाईँ काङ्ग्रेसको सामुन्ने तत्काल, अगाडि र दीर्घकालमा चाहिँ कस्ता खालका चुनौती सामना गर्नुपर्ने
2: देख्नुहुन्छ? के छ भने जुन किसिमको महत्वाकांक्षा त्यो पार्टीभित्र विभिन्न सदस्यहरूको बढेको देखिन्छ भने तपाईँले सामाजिक सञ्जाल रङ्गिएको छ यो पद त्यो पद भनेर, त्यसले हामीलाई एक सूत्रमा लिएर आउँछ। हाम्रो व्यक्तिगत इच्छा आकाङ्क्षा छँदा छँदै पनि हाम्रो सामूहिकता के हो भन्ने विषयमा चर्चा भएन भने चाहिँ मान्छे त हुने तर विचार र एकताका रूपमा चाहिँ समस्या हुने चाहिँ देखिन्छ। नेतृत्व भन्ने रिलेटिभ कुरा हो, आफ्नो ठाउँमा आफै नेता भएका मानिसहरू जति छन् उनीहरूले अब सोच्नु पर्यो कि एउटा प्रतिस्पर्धामा गयौँ, गइसकेपछि हामीलाई कुन विचार सूत्रले बाँध्दछ, कार्यगत दिशा के हुनेछ, आउने पाँच वर्षदेखि दस वर्ष जुन मुलुकमा यत्रो बाढी पहिरोदेखि
0: अझ यसलाई यसरी भनिदिनुहोस्, यो बदलिँदो राजनीतिक पृष्ठभूमिमा काङ्ग्रेसले चाहिँ कस्तो प्रभाव पार्न सक्ने देख्नुहुन्छ?
2: सामान्य उदाहरण दिएर तपाईँलाई भन्छु, यो नयाँ गभर्मेन्ट बनिसकेपछि पार्लियामेन्ट आइसकेपछि यथेष्ट संविधान संशोधनको कुराहरू उठ्यो, सरकारले कार्यदल पनि बनायो, नेपाली कङ्ग्रेसले जबसम्म आफ्नो पोजिसन लिएको थिएन तबसम्म यो एक किसिमको छरपष्ट कता पुग्यो जस्तो लाग्थ्यो, कता जान लाग्यौँ भन्थ्यो। जब संविधान संशोधनको विषयमा नेपाली कङ्ग्रेसले एउटा ठोस दृष्टिकोण प्रस्तुत गरिसकेपछि अहिले तपाईँले संविधान संशोधनको चर्चा देख्नुहुन्न, अब यो संस्थागत रूपमा चर्चा हुनुबाहेक यसको रूप आए छैन। यसको अर्थ के हो भने नेपाली कङ्ग्रेसको ऐतिहासिकताको जुन पृष्ठभूमि छ, यसको नेतृत्व र यसले जुन मध्यमार्गी धार जुन लिएर हिँड्छ त्यसले के दिन्छ भने यसले कुनै पनि विषयमा दृढ भएर एक रूपमा चाहिँ आफ्नो दृष्टिकोण प्रस्तुत गर्यो भने मुलुकलाई एउटा मियोको काम गर्छ भन्ने देख्छु। त्यो चाहिँ यो सम्मेलनबाट आओस् भन्ने हामी जस्तो बाहिर बस्ने सुभेक्षकहरूको इच्छा हो।
0: उनी थिए राजनीति शास्त्री हरि शर्मा। अब एउटा प्रसङ्ग संक्षेपमा, सरकारले अत्यावश्यक बाहेक हालका लागि भोटेकोशी त्रिशुली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको

0: बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। फ्लाइ दुबईको विमानलाई अपहरण गर्न प्रयास गरेको आरोप लागेका सहपाइलटले उक्त विमानलाई तेल अभिवको वेन गुरियन विमानस्थल वा अग्लो भवनमा दुर्घटना गराउने योजना बनाएका अमेरिकी र इजरायली समाचार विवरणहरूले जनाएका छन्। खबरहरूमा ती ओमानी नागरिक कुनै संगठित समूहसँग सम्बन्ध राख्ने भन्दा एक्लै चरमपन्थी गतिविधि गर्ने व्यक्ति रहेका भनिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
1: ती सहचालक हमाम अल हमामीमाथि युएईमा सोधपुछ भइरहेको छ र इजरायलका प्रतिनिधिहरूलाई त्यसबारे अध्यावधिक जानकारी गराइएको छ। इजरायली सञ्चार माध्यमहरूले छानबिनबारे जानकार स्रोतलाई उद्धृत गर्दै ती सह पाइलटले क्याप्टेन स्मिथ मचारमाथि आक्रमणपछि आफूले उक्त विमानलाई इजरायली हवाई क्षेत्रतर्फ सामान्य उडान गराउन चाहेको र बेन गुरियन विमानस्थलबाट अवतरणको अनुमति लिने सोच बनाएको उल्लेख गरेका छन्। त्यसपछि उनले उक्त विमानलाई विमानस्थल वा तेल अभिवको मध्यमा अवस्थित टावर ब्लकमा सन् 2001 अल कायदाले अमेरिकामा गरेको आक्रमणकै शैलीमा दुर्घटनाग्रस्त गराउन चाहेको योजना बनाएको भनिएको छ। युएई वा इजरायलका अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका छैनन्। ओमान एयरले उनको उग्रवादी दृष्टिकोण प्रतिको चिन्ताका कारण उनलाई उडानबाट वञ्चित गरी प्रशासनिक काममा लगाएको क्षेत्रीय अधिकारीहरूले उल्लेख गरेका छन्। पछि उनलाई फ्लाइ दुबईले रोजगारी दिएको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एको र्याब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामी सबैलाई भने बिदा दिनुहोस्। नमस्कार।
2: There are no programs on this channel at present. Details of all our services are at bbc.com.

0: सरकारले जेएनजी आन्दोलनका क्रममा हिंसात्मक र आपराधिक घटनामा संलग्न व्यक्ति विरूद्धका मुद्दा फिर्ता नलिन सुझाव पाएको छ। पूर्व न्यायाधीश बाबुराम रेग्मी नेतृत्वको अध्ययन समितिले सुरक्षाकर्मीमाथि आक्रमण, प्रहरी चौकीमा हमला, हतियार लुटपाट तथा सर्वोच्च अदालत, संसद र सिंहदरबारमा तोडफोड र आगजनीमा संलग्न विरूद्धका मुद्दा फिर्ता लिन नहुने सुझाव दिएको हो। समितिले निजी तथा व्यक्तिगत सम्पत्ति तोडफोडका घटनामा संलग्नले कसुर स्वीकार गरी क्षतिपूर्ति दिन तयार भए पीड़ितको सहमतिमा मुद्दा फिर्ता लिन सकिने सुझाव दिएको छ। यस्तै आन्दोलनमा सहभागी भएर नाराबाजी गरे पनि अन्य आपराधिक गतिविधिमा संलग्न नभएका व्यक्ति विरूद्धका मुद्दा भने फिर्ता लिनुपर्ने समितिको सुझाव छ। सरकारले मन्त्री परिषद बैठकबाट समितिको प्रतिवेदन आवश्यक कार्यवाहीका लागि गृह मन्त्रालय पठाउने निर्णय गरेको छ। समितिले जेएनजी आन्दोलनका क्रममा चलेका करिब 400 मुद्दा अध्ययन गरी फिर्ता लिन नमिल्ने, पीड़ितको सहमतिमा फिर्ता गर्न सकिने र निशर्त फिर्ता गर्न सकिने गरी वर्गीकरण गरेको छ। भोटेकोशी बाढीबाट प्रभावित नागरिकले जलवायु न्यायको माग गर्दै सड़कमा प्रदर्शन गरेका छन्। बाढीबाट ज्यान गुमाएका तथा प्रभावित परिवारका सदस्यले आफूहरूले भोगेको क्षति र पीड़ाको उचित सम्बोधन हुनुपर्ने माग गरेका हुन्। प्रदर्शनमा सहभागीले जलवायु परिवर्तनमा नेपालको योगदान नगन्ने भए पनि त्यसको असर भने प्रत्यक्ष रूपमा नेपाली समुदायले भोग्नु परेको बताएका थिए। उनीहरूले बाढीबाट भएको जनधनको क्षतिको उचित मूल्याङ्कन, प्रभावितको पुनर्स्थापना तथा जीविकोपार्जनको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्। बाढीले आफन्त गुमाएका परिवारका सदस्यले आफ्ना पीड़ा र सम्झनालाई शब्दमा व्यक्त गर्दै जलवायु संकटका कारण भएको क्षतिलाई केवल तथ्याङ्कका रूपमा नहेर्न आग्रह गरेका छन्।
1: उनीहरूको आँसु सम्मेलनको फुटनोट होइन, त्यहाँ जीवन थियो, माटोसँग जोडिएको जीवन, त्यहाँ सपना थियो, पुस्तौली साँचेर राखेको सपना। त्यसैले आज पहाड बोल्दैछ, नदी बोल्दैछ, हिमाल बोल्दैछ। मेरो मौनतालाई, मेरो सहमति नसम्झ। हामीले आकाशमा धुवाको साम्राज्य बनाएनौँ, हावाको स्वच्छता बेचेर समृद्धिको महल ठड्याएनौँ।
0: काङ्ग्रेसका सभापति गगन थापाले मुलुक बाहिरबाट हेरे जस्तो शान्त नभएको भन्दै जुनसुकै बेला ठूलो जनभार सड़कमा आउन सक्ने चेतावनी दिनुभएको छ। खुला मञ्चमा जारी पार्टीको 15 महाधिवेशनको बन्द सत्रमा बोल्दै उहाँले मुलुकमा दुई तिहाईको सरकार चलिरहेका कारण सबै ठिकठाक देखिए पनि जनतामा भित्रभित्रै असन्तुष्टि र आक्रोश चुलिँदै गएको विश्लेषण गर्नुभएको हो। उहाँले सुनसरी र सिराहा लगायत पूर्वी तराईमा देखिएको साम्प्रदायिक तनावको घटनाको उदाहरण दिँदै जुनसुकै बेला आगो दन्किन सक्ने चेतावनी दिनुभयो।
2: अहिलेको समय झट्ट हेर्दै गर्दाखेरि, बाहिरबाट हेर्दै गर्दाखेरि शान्त छ, चुनाव भएको छ, सरकार छ, दुई तिहाईको बहुमत छ, प्रतिपक्ष छन्, सबै ठिक्क देखिन्छ। तर यस्तो होइन। अस्ति भर्खर सुनसरीको घटनाले के देखायो? सानो एउटा घटनाले पनि एकाएक आगो बल्न सक्ने अवस्था छ। किनकि मानिसहरू जसरी अस्थिर अशान्त भएको, खास गरिकन नेपाली समाज यति बेचैन छ, अहिले यति बेचैनी छ, यति ठुलो फ्रस्ट्रेसन छ, यति ठुलो असन्तुष्टि छ। चुनावमा त भयो, नयाँ पार्टी आएको छ, सबै ठिकठाक देखिन्छ। तर यो असन्तुष्टिको कारणहरू सम्बोधन नभएको हुनाले गर्दा कुनै पनि बेलामा कुनै पनि खालको फेरि एउटा खालको जनउभारको स्थिति आउन सक्छ। यो नेपाली कांग्रेसको विश्लेषण। र यो बेलामा रेस्पोन्स कसरी गरिएको छ? रेस्पोन्स गरिएको भनेको चाहिँ अहिलेको समस्या एकदमै गम्भीर छ, स्ट्रक्चरल छ।
0: राष्ट्रिय योजना आयोगले भोटेको सिबाडीबाट भएको क्षतिको प्रारम्भिक तथ्याङ्क एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले बाढी प्रभावित क्षेत्रमा स्थलगत अध्ययन भइरहेको र तथ्याङ्क संकलनको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। सरकारका विभिन्न निकायको सहयोगमा करिब 7,000 घरधुरीसँग प्रत्यक्ष सम्पर्क गरी क्षति र समस्याको तथ्याङ्क संकलन भइरहेको उहाँको भनाइ छ।
3: सरकारका विभिन्न निकायहरूको सहयोगमा राष्ट्रिय योजना आयोगले करिब करिब 7,000 हाउसहोल्डसित हामीले सम्पर्क गऱ्यौँ र उहाँहरूसित थलगत भ्रमण अथवा थलगत अनुभव आदान प्रदान, उहाँहरूको दुःख, उहाँहरूका लस, उहाँहरूलाई भएको क्षति, त्यसलाई चाहिँ सङ्कलन गर्ने काम अन्तिम चरणमा पुगेको छ। र यो अन्तिम चरणमा जुन सम्पन्न भइरहेछ, सम्भवतः एक हप्ताभित्र हामी यसलाई एउटा लेभलमा टुङ्ग्याएर प्रिलिमिनरी इस्टिमेट, ताकि त्यसले आरडिएनएलाई कम्प्लिमेन्ट गरोस् र आरडिएनएलले जुन एरियल भ्यू, हेलिकप्टर भ्यू देखाइरहेको थियो, अब त्यो हेलिकप्टर भ्यूलाई हामीले प्रत्यक्ष थलगत सर्वेक्षणको आधारबाट त्यो तथ्याङ्क लिएर त्यसलाई जस्टिफाई गर्ने अथवा यसलाई भ्यालिडेट गर्ने काम गर्दैछौँ। यद्यपि यसमा ड्यामेजको विषय त्यति च्यालेन्जिङ छैन, तर लस इस्टिमेसनको विषय आफैमा च्यालेन्जिङ छ।
0: राष्ट्रिय योजना आयोगका सदस्य हजुङजङ थापाले काठमाडौँ तराई मधेस फास्ट ट्र्याक निर्माणमा नेपाली सेनाबाट गम्भीर गल्ती भएको आरोप लगाउनु भएको छ। राजधानीमा आयोजित कार्यक्रममा उहाँले सेनाले यसअघि यस्तो प्रकृतिको आयोजना निर्माण नगरेकाले खरिद प्रक्रिया र सामग्री छनौटमा गल्ती गरेको हुन सक्ने बताउनु भएको हो। हवस् त, अहिलेसम्मका खबर यति नै।
4: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: एक सातादेखि अवरुद्ध कोरला नाका जोड्ने बेनी जमसम कोरला सडक मर्मतका लागि ड्रोनबाट इन्धन ढुवानी गरिएको छ। हाल चीनसँग सञ्चालनमा रहेको एकमात्र व्यापारिक नाका पनि वर्षाका कारण बेनी जमसम कोरला क्षतिग्रस्त भएपछि स्तरोन्नतिका लागि ड्रोनबाट इन्धन ढुवानी गरिएको हो। सडक मर्मतका लागि प्रयोग भएको उपकरणका लागि इन्धन अभाव भएपछि नेपाली सेनाको सहयोगमा ड्रोनबाट डिजल ढुवानी गरिएको हो। रघुगङ्गा गाउँपालिका दुई गुनौटामा कालीगण्डकी नदीको बाढीले 250 मिटर सडक कटान गरेको सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले बताउनु भएको छ। गृह मन्त्रालयले संवेदनशील सूचना चुहाएको कचुरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरेको छ। पदी आचरण विपरीतका कार्यको जाँचबुझ गरी 3 दिनभित्र गृह सचिव समक्ष प्रतिवेदन पेश गर्न जाँचबुझ अधिकृत तोकिएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण भइरहेको जनाएको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर चबरालाई पक्राउ गरेको जानकारी अरूलाई दिएको भन्दै तालमाथि कारवाही भएको भनिएको छ। सरकारले भोटेकोशी त्रिशुली बाढीपछि भइरहेको खोज तथा उद्धारको काम अत्यावश्यक बाहेक तत्कालका लागि रोक्ने निर्णय गरेको छ। आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई तीव्रता दिने निर्णय गरेको हो। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्थापन समिति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिस र स्थलगत अध्ययनका आधारमा यस्तो निर्णय गरिएको सरकारले जनाएको छ। बैठकले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापनाका लागि 504 योजना तथा कार्यक्रमका लागि 5,59,00,000,000 रुपियाँभन्दा बढी बजेट स्वीकृत गर्न अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय पनि गरेको छ। लागत अनुमान र प्राथमिकता तय हुन बाँकी आयोजनाको विवरण आएपछि आवश्यक बजेट व्यवस्थाका लागि पनि अर्थ मन्त्रालयमा सिफारिस गर्न प्राधिकरणलाई निर्देशन दिइएको छ। कानुन मन्त्री सुविता गौतमले फौजदारी प्रकृतिका मुद्दामा मिलापत्र गराउने कार्य कानुन त दण्डनीय हुने स्पष्ट पार्नुभएको छ। संघीय संसदको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा मन्त्री गौतमले मेलमिलाप ऐनको दायराभित्र फौजदारी मुद्दा नपर्ने भन्दै मेलमिलाप ऐनको मुख्य उद्देश्य वाणिज्य र देवानी प्रकृतिका मुद्दाको निरूपण रहेको जानकारी दिनुभएको छ।
4: फौजदारी मुद्दामा कुनै पनि विषय मिलापत्र हुन सक्दैन, मिल्दैन। कसैले फौजदारी मुद्दाका विषयवस्तु मिलापत्र गर्छ भने कानुन बमोजिम त्यो दण्डनीय हुन्छ। त्यस कारणले समाजमा के खालका गतिविधि भइरहेका छन् भने त्यो त अर्को सरकारले चाहिँ अर्को कारवाही गर्नुपर्ने चाहिँ विषयवस्तु भयो। त्यस कारणले मेलमिलाप ऐनले सम्बोधन गर्ने विषय चाहिँ फौजदारी प्रकृतिका मुद्दाहरू मेलमिलाप गर्न होइन, वाणिज्य प्रकृतिका हुन्छन्, देवानी प्रकृतिका हुन्छन्, जहाँ दुईजना मान्छे मिल्दाखेरि समाजलाई केही पनि असर पर्दैन, त्यस्ता खालका मुद्दा मेलमिलाप ऐन अन्तर्गत हामीले मिलापत्रको मेलमिलापको व्यवस्थाहरू थप सहजीकरण गरेर प्रावधानहरू लिएर आएका छौँ।
3: कङ्ग्रेसका क्रियाशील सदस्यको सङ्ख्या 9,69,842 पुगेको छ। कङ्ग्रेसका प्रवक्ता देवराज चालिसाले महाधिवेशनको दोस्रो दिन पत्रकार सम्मेलन मार्फत सदस्य सङ्ख्या सार्वजनिक गर्नुभएको हो। 14 महाधिवेशनमा कङ्ग्रेसका 8,70,000 क्रियाशील सदस्य थिए, अहिले 1,00,000 सदस्य थपिएका छन्। जेएनजीलाई पार्टीको सदस्य बनाउने र केन्द्रीय समितिमा ल्याउने योजनाका कारण सदस्य सङ्ख्या बढेको चालिसले बताउनु भएको छ। कङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत बन्द सत्र चलिरहेको छ। बन्द सत्रमा सभापति गगन थापाको राजनैतिक प्रतिवेदनसहित 4 प्रतिवेदनमाथि छलफल भइरहेको छ। राष्ट्रिय योजना आयोगले भोटेकोशी बाढीबाट भएको क्षतिको प्रारम्भिक तथ्याङ्क 1 हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले बाढी प्रभावित क्षेत्रमा स्थलगत अध्ययन भइरहेको र तथ्याङ्क सङ्कलनको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ। सरकारका विभिन्न निकायको सहयोगमा करिब 7,000 घर तुरीसँग प्रत्यक्ष सम्पर्क गरी क्षति र समस्याको तथ्याङ्क सङ्कलन भइरहेको उहाँको भनाइ छ।
5: सरकारका विभिन्न निकायहरूको सहयोगमा राष्ट्रिय योजना आयोगले करिब करिब 7,000 हाउसहोल्डसित हामीले सम्पर्क गऱ्यौँ र उहाँहरूसित थलगत भ्रमण अथवा थलगत अनुभव आदान प्रदान, उहाँहरूको दुःख, उहाँहरूका लस, उहाँहरूलाई भएको क्षति त्यसलाई चाहिँ सङ्कलन गर्ने काम अन्तिम चरणमा पुगेको छ। र यो अन्तिम चरणमा जुन सम्पन्न भइरहेछ सम्भवतः 1 हप्ताभित्र हामी यसलाई एउटा लेभलमा टुङ्ग्याएर प्रिलिमिनरी इस्टिमेट ताकि त्यसले आरडिएनएलाई कम्प्लिमेन्ट गरोस् र आरडिएनएलले जुन एरियल भ्यू हेलिकप्टर भ्यू देखाइरहेको थियो अब त्यो हेलिकप्टर भ्यूलाई हामीले प्रत्यक्ष थलगत सर्वेक्षणको आधारबाट त्यो तथ्याङ्क लिएर त्यसलाई जस्टिफाई गर्ने अथवा
3: प्रधानमन्त्री बालेन्द्र शाहले अहिलेसम्म 5,737 परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको बताउनु भएको छ। प्रधानमन्त्री शाहको सचिवालयले विभिन्न जिल्लाका सुकुम्बासी, भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारलाई लाल पूर्जा दिएको जानकारी दिएको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।

0: सैन्य समुदायमा
1: रिलायन्सभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: आगामी दशैं वर्षामय हुने प्रक्षेपण हुन थालेका छन् घटस्थापनासम्म वर्षा कायम रहने अनुमान सार्वजनिक भइसकेका बेला त्यसपछि फूलपातीको भोलिपल्टसम्म पनि पानी पर्ने पूर्वानुमान गरिएको हो भारतका प्राध्यापक डाक्टर सुचिन्तन सिंहले असोज 27 कार्तिक 1 गतेसम्म भारतका धेरै भाग र नेपालमासम्म पानी पार्ने गरी बङ्गालको खाडीमा नयाँ चक्रवात बनिरहेको जानकारी दिनुभएको छ सिंहले सार्वजनिक गरेको एनिमेसनमा चक्रवातको असर नेपालसम्मै पर्ने देखाइए पनि असरको मात्रा नेपाली मौसमविदहरूले यकिन गर्न बाँकी छ यहीबीच देशका विभिन्न भागमा वर्षा जारी रहँदा बाढी पूर्वानुमान महाशाखाले दैलेख कैलाली बर्दिया र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको जनाएको छ जाजरकोट दाङ प्युठान कपिलवस्तु कास्की र आसपासका क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षा मापन भएको हुँदा नदी आसपास सतर्कता अप्नाउन भनिएको छ सरकारले चेन्जी आन्दोलनका क्रममा हिंसात्मक र आपराधिक घटनामा संलग्न व्यक्ति विरुद्धका मुद्दा फिर्ता नलिन सुझाव पाएको छ पूर्व न्यायाधीश बाबुराम रेग्मी नेतृत्वको अध्ययन समितिले सुरक्षाकर्मीमाथि आक्रमण प्रहरी चौकीमा हमला हतियार लुटपाट तथा सर्वोच्च अदालत संसद र सिंहदरबारमा तोडफोड र आगजनीमा संलग्न विरुद्धका मुद्दा फिर्ता लिन नहुने सुझाव दिएको हो समितिले निजी तथा व्यक्तिगत सम्पत्ति तोडफोडका घटनामा संलग्नले कसुर स्वीकार गरी क्षतिपूर्ति दिन तयार भए पीडितको सहमतिमा मुद्दा फिर्ता लिन सकिने सुझाव दिएको छ यस्तै आन्दोलनमा सहभागी भएर नाराबाजी गरे पनि अन्य आपराधिक गतिविधिमा संलग्न नभएका व्यक्ति विरुद्धका मुद्दा भने फिर्ता लिनुपर्ने समितिको सुझाव छ सरकारले मन्त्री परिषद बैठकबाट समितिको प्रतिवेदन आवश्यक कारवाहीका लागि गृह मन्त्रालय पठाउने निर्णय गरेको छ बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न प्रशासनिक नियन्त्रणभन्दा पनि व्यापार तथा आयातमा रहेका नीतिगत झन्झट हटाएर आपूर्ति बढाउनु पर्नेमा संसदीय समितिले जोड दिएको छ प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिको बैठकमा सभापति रहबर अन्सारीले खुल्ला प्रतिस्पर्धा र सहज आपूर्ति व्यवस्थाले मात्रै आम उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउन सकिने बताउनु भएको हो
4: सप्लाई जसरी हुन्छ बढाउँदै जो सर्भाइभ गर्न सक्छ भने सर्भाइभ गर्छ गर्न सक्दैन मार्केटको फिलोसफी नै यही हो प्रिन्सिपल यही हो भनेपछि हाम्रो कन्ज्युमर ठगिनु भएन यहाँ 10 जनाले मात्र चिनी उत्पादन गर्छ भन्दै गर्दाखेरि जुम्ला र हुम्लाका जनताले चाहिँ महँगोमा चिनी किन्नुपर्ने बाध्य देखे ठिक छ 10 जनाले होइन 20 जनाले प्रड्युस गरौँ 100 जनाले ट्रेड गरौँ इम्पोर्ट पनि हुन्छ चाहे ब्राजिलबाट आओस् चाहे थाइल्यान्डबाट आओस् चाहे चाइनाबाट आओस् चाहे इन्डियाबाट आओस् नेपालका कन्ज्युमरले चिनी सस्तोमा पाउनु पऱ्यो र पर्याप्त पाउनु
3: सरकारले इन्टर्न तथा आवासीय चिकित्सकसँग गरेको सहमति कार्यान्वयन नभएपछि डाक्टर दिल्ली हरिजन फेरि अनसन बस्नु भएको छ डाक्टर हरिजनले आजदेखि भक्तपुर सानोठेमीको चिकित्सा शिक्षा आयोगमा आमरण अनसन गर्नुभएको हो उहाँ यसअघि पनि अनसनमा बस्नुभएको थियो त्यतिबेला सरकारले 5 बुँदे सहमति गरेको थियो सहमति भएको 2 महिना बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै फेरि अनसन बस्नुभएको हो उहाँले चिकित्सकको कार्यघण्टा निर्भावत्ता काम गर्ने सुरक्षित वातावरणको माग गर्नुभएको छ इन्टर्न र आवश्यक चिकित्सक 36 घण्टासम्म लगातार ड्युटीमा खटिनु परेको उहाँको भनाइ छ भोटेकोसी बाढीबाट प्रभावित नागरिकले जलवायु न्यायको माग गर्दै सडकमा प्रदर्शन गरेका छन् बाढीबाट ज्यान गुमाएका तथा प्रभावित परिवारका सदस्यहरूले आफूहरूले भोगेको क्षति र पीडाको उचित सम्बोधन हुनुपर्ने माग गरेका छन् प्रदर्शनमा सहभागीले जलवायु परिवर्तनमा नेपालको योगदान नगन्ने भए पनि त्यसको असर भने प्रत्यक्ष रूपमा नेपाली समुदायले भोग्नु परेको बताएका थिए उनीहरूले बाढीबाट भएको जनधनको क्षतिको उचित मूल्याङ्कन प्रभावितको पुनर्स्थापना तथा जीविकोपार्जनको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् बाढीले आफन्त गुमाएका परिवारका सदस्यले आफ्ना पीडा र सम्झनालाई शब्दमा व्यक्त गर्दै जलवायु सङ्कटका कारण भएको क्षतिलाई केवल तथ्याङ्कका रूपमा नहेर्न आग्रह गरेका छन्
5: उनीहरूको आँसु सम्मेलनको फुटनोट होइन त्यहाँ जीवन थियो माटोसँग जोडिएको जीवन त्यहाँ सपना थियो पुस्तौली साँचेर राखेको सपना त्यसैले आज पहाड बोल्दैछ नदी बोल्दैछ
3: अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आफ्ना सैनिक अड्डाको सुरक्षामा निश्चिन्त रहेको बताउनु भएको छ बेलायतको हवाई अड्डाबाट सम्भावित आतंकवादी हमलाको आशंकाबीच B-2 बम्बर विमान फिर्ता लगेका बेला रोपिएको भनाई आएको छ। युरोपमा यस मरिन फोर्सेसका पूर्व चिफ अफ स्टाफ कर्नल प्रणान कर्णीका अनुसार आरएएफ फेरफोर्टमा जोखिम देखेरै विमान फिर्ता लगिएको हुन सक्छ।
2: It wouldn't surprise me that 3 days ago they didn't feel that the threat was that great. You know, something gave them indications of worry, significant worry.
3: खबर यति नै, नमस्कार।
0: यो BFBS गोर्खा रेडियो

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: चामेबाट माथिल्लो मनाङ जोड्ने सडकमा बाढीले बगाएको पुलका लागि अस्थायी प्रबन्ध गरिएको छ। ठाडो खोलामा रहेको पुल बाढीले बगाएपछि नेपाली सेनाको नयाँ भैरवी दल गुल्मले अन्य सुरक्षा निकाय र स्थानीय सङ्घको सहकार्यमा अस्थायी पुल निर्माण गरेको हो। अस्थायी पुल निर्माण सम्पन्न भएसँगै मार्गमा आवागमन नियमित भएको नेपाली सेनाले जनाएको छ। बाढीले पुल बगाउँदा चामेबाट माथिल्लो मनाङतर्फ हुने आवतजावत प्रभावित भएको थियो। त्यसपछि तत्काल आवागमन सञ्चालन गर्ने उद्देश्यले सुरक्षा निकाय र स्थानीयको संयुक्त प्रयासमा अस्थायी संरचना तयार गरिएको हो। सरकारले भोटेकोशी त्रिशुली बाढीपछि भइरहेको खोज तथा उद्धारको काम अत्यावश्यक बाहे तत्कालका लागि रोक्ने निर्णय गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई तीव्रता दिने निर्णय गरेको हो। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्थापन समिति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिस र स्थलगत अध्ययनका आधारमा निर्णय गरिएको सरकारले जनाएको छ। बैठकले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापनाका लागि 504 योजना तथा कार्यक्रमका लागि 5,59,000,000,000 रुपियाँभन्दा बढी बजेट स्वीकृत गर्न अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय पनि गरेको छ। लागत अनुमान र प्राथमिकता तय हुन बाँकी आयोजनाको विवरण आएपछि आवश्यक बजेट व्यवस्थाका लागि पनि अर्थ मन्त्रालयमा सिफारिस गर्न प्राधिकरणलाई निर्देशन दिइएको छ। कानुन मन्त्री सुविता गौतमले फौजदारी प्रकृतिका मुद्दामा मिलापत्र गराउने कार्य कानुन त दण्डनीय हुने स्पष्ट पार्नुभएको छ। सङ्घीय संसदको कानुन न्याय तथा मानवाधिकार समितिको बैठकमा मन्त्री गौतमले मेलमिलाप ऐनको दायराभित्र फौजदारी मुद्दा नपर्ने भन्दै मेलमिलाप ऐनका मुख्य उद्देश्य वाणिज्य र देवानी प्रकृतिका मुद्दाको निरूपण रहेको जानकारी दिनुभएको हो।
4: फौजदारी मुद्दामा कुनै पनि विषय मिलापत्र हुन सक्दैन, मिल्दैन। कसैले फौजदारी मुद्दाका विषयवस्तु मिलापत्र गर्छ भने कानुन बमोजिम त्यो दण्डनीय हुन्छ। त्यस कारणले समाजमा के खालका गतिविधि भइरहेका छन् भने त्यो त अर्को सरकारले चाहिँ अर्को कारवाही गर्नुपर्ने चाहिँ विषयवस्तु भयो। त्यस कारणले मेलमिलाप ऐनले सम्बोधन गर्ने विषय चाहिँ फौजदारी प्रकृतिका मुद्दाहरू मेलमिलाप गर्न होइन, वाणिज्य प्रकृतिका हुन्छन्, देवानी प्रकृतिका हुन्छन्, जहाँ दुईजना मान्छे मिल्दाखेरि समाजलाई केही पनि असर पर्दैन, त्यस्ता खालका मुद्दा मेलमिलाप ऐन अन्तर्गत हामीले मिलापत्रको मेलमिलापको व्यवस्थाहरू थप सहजीकरण गरेर प्रावधानहरू लिएर आएका छौँ।
3: अब खबर फटाफट।
5: हिउँदी मौसम सुरु भएसँगै भोजपुरका किसानलाई आलु रोप्न चटारो। बोखिम, दावा, पोखरी, टक्सार, कोट, दलगाउँ लगायतका क्षेत्रमा हिउँदी आलुको खेती हुँदै भोजपुरमा हिउँदे र बर्खे गरेर 50,000 टनभन्दा बढी आलु फल्ने गरेको ज्ञान केन्द्रको तथ्याङ्क। काली गण्डकीको बाढीले घरबारविहीन पर्वत जलजलाहटका बासिन्दालाई खाना पकाउने ग्यास वितरण। पूर्ण रूपमा विस्थापित 30 परिवारलाई ग्याससँगै चामल, तेल, दाल र नुन पनि बाँडियो। चाडपर्व नजिकिएसँगै सुदूरपश्चिम प्रदेशका 27 ठाउँमा यात्रु सहायता कक्ष स्थापना। यात्रा सम्बन्धी कुनै समस्या परेमा यात्रु सहायता कक्ष सहित नेपाल प्रहरीको 100 र ट्राफिकको 103 सम्पर्क गर्न आह्वान। नुवाकोट र रसुवा जोड्न बेत्रावतीको फलाखु खोलामा बेलिब्रिज जडान सुरु हुँदै 55 सैनिक टोली खटिँदै दशैं अघि नै सञ्चालनमा ल्याउने लक्ष्य। अन्नपूर्ण संरक्षण क्षेत्र घुम्ने पर्यटकबाट गएको आर्थिक वर्षमा 67,76,00,000 हाराहारी शुल्क संकलन। एकै वर्षमा 5,08,000 भन्दा बढी विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र भ्रमण गरे। तेह्रथुमको आश्रयमा गाउँपालिकाको नगर बस चल्न थाल्यो। गाउँपालिकाको केन्द्र संक्रान्ति बजारदेखि 5 थर सदरमुकाम फिदिमसम्म चल्ने नगर बसमा 70 वर्षमाथिका ज्येष्ठ नागरिक, 5 वर्ष मुनिका बालबालिका र विद्यालय पोसाक लगाएका वा परिचय पत्र बोकेका विद्यार्थीले यात्रा गर्दा पैसा तिर्न नपर्ने। र यही असोज 8-11 गतेसम्मको झरी र बाढी पहिरोका कारण म्याग्दीमा करिब 555 घर परिवार प्रभावित, 111 घरमा पूर्ण, 93 घरमा आंशिक क्षति र 342 घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क।
3: प्रधानमन्त्री बालेन्द्र शाहले अहिलेसम्म 5,737 परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको बताउनु भएको छ। प्रधानमन्त्री शाहले सचिवालय मार्फत विभिन्न जिल्लाका सुकुम्बासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित पशुवासी परिवारलाई लाल पूर्जा दिइएको जानकारी गराएको छ। यो शुरूआत मात्र भएको भन्दै शाहले अब लाल पूर्जा वितरणको काम देशभर तीव्र गतिमा अघि बढाउने पनि बताउनु भएको छ। र एक सप्ताहदेखि अवरुद्ध कोरलानाका जोड्ने भेनिजमसम्म कोरला सडक मर्मतका लागि ड्रोनबाट इन्धन ढुवानी गरिएको छ। हाल चीनसँग सञ्चालमा रहेको एकमात्र व्यापारिक नाका पनि वर्षाका कारण क्षतिग्रस्त भएपछि स्तरोन्नतिका लागि ड्रोनबाट इन्धन ढुवानी गरिएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: एक्सप्रेस गोरखा रेडियो हो।
1: गलती मेरे थियो, सजाय मैले नै पाउनु पर्दछ। जीवनका आहटहरूमा म कहिले भत्किएको हुन्छु, म कहिले हराएको हुन्छु, जीवनलाई कता कता म हराइसकेको हुन्छु। मेरा गल्तीहरू भएका छन्, मेरा सोचहरू अवरुद्ध भएका छन्। मलाई माफी दिन सक्छौ भने माफी देऊ, म जीवनलाई अपनाउने प्रयास गर्नेछु। म निरस आँखाहरूमा भरोसाहरू भर्न चाहन्छु, म धर्म रायको विश्वासलाई जगाउन चाहन्छु। जीवन हो, यसको पनि त के भरोसा हुन्छ र? मेरा गल्तीहरूलाई माफ गरिदेऊ, तिमी गर्न सक्छौ भने।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: बीएपीएस गोर्खा रेडियोको खबर बुलेटिनमा यहाँलाई स्वागत छ. गृह मन्त्रालयले संवेदनशील सूचना चुहाएको कसुरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरेको छ. पदीय आचरण विपरीतका कार्यको जाँचबुझ गरी तीन दिनभित्र गृह सचिव समक्ष प्रतिवेदन पेश गर्न जाँचबुझ अधिकृत तोकिएको मन्त्रालयले जनाएको छ. मन्त्रालयले संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण भइरहेको जनाएको छ. पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेको जानकारी अरूलाई दिएको भन्दै दालमाथि कारवाही गरेको भनिएको छ. कङ्ग्रेसका सभापति गगन कुमार थापाले मुलुक बाहिरबाट हेरे जस्तो शान्त नभएको भन्दै जुनसुकै बेला ठूलो जनभार सडकमा आउन सक्ने चेतावनी दिनुभएको छ. काठमाडौँमा जारी पार्टीको 15 महाधिवेशनको बन्द सत्रमा उहाँले मुलुकमा दुई तिहाईको सरकार चलिरहेको कारण सबै ठिकठाक देखिए पनि जनतामा भित्रभित्रै असन्तुष्टि र आक्रोश चुलिँदै गएको विश्लेषण गर्नुभएको हो. उहाँले सुनसरी र सिराहा लगायत पूर्वी तराईमा देखिएको साम्प्रदायिक तनावको घटनाको उदाहरण दिँदै जुनसुकै बेला पनि स्थिति बिग्रन सक्ने बताउनु भएको हो.
4: अहिलेको समय झट्ट हेर्दै गर्दाखेरि बाहिरबाट हेर्दै गर्दाखेरि शान्त छ, चुनाव भएको छ, सरकार छ, दुई तिहाईको बहुमत छ, प्रतिपक्ष छौँ, सबै ठिक देखिन्छ. तर यस्तो होइन. अस्ति भर्खर सुनसरीको घटनाले के देखायो? सानो एउटा घटनाले पनि एकाएक आगो बल्न सक्ने अवस्था छ. किनकि मानिसहरू जसरी अस्थिर अशान्त भएको, खास गरिकन नेपाली समाज यति बेचैन छ, अहिले यति बेचैनी छ, यति ठुलो फ्रस्ट्रेसन छ, यति ठुलो असन्तुष्टि छ. चुनावमा त भयो, नयाँ पार्टी आएको छ, सबै ठिकठाक देखिन्छ. तर यो असन्तुष्टिको कारणहरू सम्बोधन नभएको हुनाले गर्दा कुनै पनि बेलामा कुनै पनि खालको फेरि एउटा खालको जनउभारको स्थिति आउन सक्छ. यो नेपाली कङ्ग्रेसको विश्लेषण. र यो बेलामा रेस्पोन्स कसरी गरिएको छ? रेस्पोन्स गरिएको भनेको चाहिँ अहिलेको समस्या एकदमै गम्भीर छ, स्ट्रक्चरल छ.
3: कङ्ग्रेसको 297 सदस्यीय कार्यसमिति रहने गरी संशोधित विधान पारित भएको छ. 15 महाधिवेशन अन्तर्गत दोस्रो दिन खुला मञ्चमा आयोजित बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले पेश गरेको संशोधित विधान पारित गरेको हो. प्रवक्ता देवराज चालिसीका अनुसार वरिष्ठ उपसभापति एक तथा उपसभापति चारजना रहने गरी विधान बनाइएको छ. प्रवक्ता एकजना हुनेछन् भने सहप्रवक्ता पनि हुनेछन्. केन्द्रीय सदस्यहरूमा खुलामा 45 रहनेछन्, महिला खुलामा 15 रहनेछन्. हरेक प्रदेशबाट एक महिलासहित 4 हुनेछन्. सोमबार विधान पारित भए पनि सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने मङ्गलबारको बन्द सत्रले मात्र पारित गर्नेछ. राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापाले काठमाडौँ तराई मधेस फास्टट्र्याक निर्माणमा नेपाली सेनाबाट गल्ती भएको टिप्पणी गर्नुभएको छ. काठमाडौँमा आयोजित कार्यक्रममा सदस्य थापा
5: त्यो प्रोक्युरमेन्टमा उहाँहरू पनि नयाँ यस्तो किसिमको काम त उहाँहरूले पनि गर्नुभएको थिएन. केही केही चाहिँ दलालहरू त्यहाँ पनि छिरेछन्, छिरेपछि चाहिँ फलानै किसिमको बत्ती चाहिन्छ भन्ने किसिमका चाहिँ त्यो स्पेसिफिक राखिदिएर छ. मेटेरियल जुन जियोटेक्निकल इस्युका चाहिँ कुराहरू चाहिँ फलानै चाहिँ कम्पनीको चाहिन्छ भने त्यसरी राख्न पाइँदैन, अरूको भ्यालेन्ट हुनुपर्छ. अनि त्यसले गर्दाखेरि पनि चाहिँ त्यहाँ अलिकति ढिलाइ भएर छ, एउटा इस्यु त्यो रह्यो. अनि अर्को इस्यु चाहिँ के भन्छ भने डिजाइन स्वीकृत आफै गर्ने हो. अब डिजाइन स्वीकृतमा भएको ढिलाइ भयो भने पनि उसलाई एलडी लगाइदिएर छ.
3: गण्डकी प्रदेश सरकारले प्रदेशका 11 सामुदायिक विद्यालयमा अनुदान दिने भएको छ. विज्ञान प्रविधि, इन्जिनियरिङ र गणित शिक्षालाई प्रयोगत्मक तथा प्रविधि मैत्री बनाउने उद्देश्यले स्टिम प्रयोगशाला स्थापना तथा सञ्चालनका लागि रकम दिइने भएको छ. सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विकास महाशाखाले 4 लाखका दरले अनुदान प्राप्त गर्ने महाशाखा प्रमुख घनश्याम पौडेलले जानकारी दिनुभएको छ. कार्यक्रमका लागि छनौट भएका विद्यालयले प्राप्त गर्ने अनुदान रकमबाट कार्यक्रमको प्रकृति र आवश्यकता अनुसार प्रयोगशाला स्थापना तथा सञ्चालनका लागि आवश्यक सामग्री, उपकरण तथा अन्य पूर्वाधार व्यवस्थापन गर्न सक्ने मन्त्रालयले जनाएको छ. अमेरिकी विदेश मन्त्री मार्को रुपियोले आफ्ना सैनिक अड्डाको सुरक्षामा निश्चिन्त रहेको बताउनु भएको छ. बेलायतको हवाई अड्डाबाट सम्भावित आतंकवादी हमलाको आशंका बीच B-2 बम्बर विमान फिर्ता लगिएका बेला रुबियोको भनाइ आएको छ. युरोपमा US मरिन फोर्सेसका पूर्व चिफ अफ स्टाफ कर्नल ब्रेन्डन कर्निका अनुसार एयरफोर्समा जोखिम देखेरै विमान फिर्ता लगिएको हुन सक्छ.
2: It wouldn't surprise me that 3 days ago, they didn't feel that the threat was that great. You know, something gave them indications of worry, significant worry, and they clearly felt it was credible enough that they took action.
3: खबर यति नै नमस्कार
1: यो बीएफबीएस गोर्खा रेडियो हो

0: BFBS Gorkha Radio
1: Sanya Samudai Ma
2: Pillai Bari
1: On Air
2: App Ma
1: Ani Smart Speaker Ma Bandhos
3: Play BFBS
2: You BFBS Gorkha Radio Ho
1: Gorkha Radio Ho
4: परराष्ट्र मन्त्री शिशिर खनालले वैदेशिक सम्बन्धमा पनि निजी क्षेत्रलाई अगाडि सारेर अघि बढिरहेको जानकारी दिनुभएको छ। काठमाडौँको परराष्ट्र मामिला संवादमा मन्त्री खनालले नेपालले वैश्विक परिवेश अनुसारको आर्थिक वृद्धिमा लाग्ने बताउनु भएको हो।
5: Our diplomatic missions act as rigorous commercial intelligence hubs and our vibrant private sector drives the business networks necessary for exponential growth. No nation can achieve lasting prosperity in isolation. And no government can execute its ambitious policy without the meaningful, dynamic partnership of its citizens and entrepreneurs. The time has come to fully integrate our foreign policy strategy, our economic ambition, and our civilizational soft power into one unbreakable force.
4: नेपालले जलवायु अनुकूलनका माध्यमबाट क्षेत्रीय नेतृत्व लिन चाहेको पनि उहाँले उल्लेख गर्नुभएको छ।
5: We can no longer accept debt-creating loans to remediate destruction we did not cause. Instead, our foreign missions must aggressively secure non-repayable grant-based loss and damage funds, negotiate high-impact debt for climate swaps, and monetize our Himalayan ecological assets through international carbon markets. By embedding climate-resilient infrastructure standards, cross-border early warning telemetry, and green technology transfers into every trade and investment treaty will pivot Nepal from a vulnerable casualty of global warming into an active sovereign architect of regional green growth.
4: Agami dasai barshamay hune prakshepan hun thaleka chan. Ghatasthapana samma barsha kayam rahne anuman sarvajanik bhaisakeka bela tespachi phulpatiko bholi palta samma pani pani parne purvanuman garieko ho. भारतका प्राध्यापक डाक्टर सुचिन्तन सिंहले असोज 27 कार्तिक 1 गतेसम्म पानी पार्ने गरी बङ्गालको खाडीमा नयाँ चक्रवात बनिरहेको जानकारी दिनुभएको छ। सिंहले सार्वजनिक गरेको एनिमेसनमा चक्रवातको असर मध्य भारत र दक्षिण भारतमा सँगै नेपालसम्म पर्ने देखाइए पनि असरको मात्रा नेपाली मौसमविदहरूले यकिन गर्न बाँकी छ। यहीबीच देशका विभिन्न भागमा वर्षा जारी रहँदा बाढी पूर्वानुमान महाशाखाले दैलेख कैलाली बर्दिया र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षामापन भएको जनाएको छ। जाजरकोट दाङ प्युठान कपिलवस्तु कास्की र आसपासका क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षामापन भएको हुँदा नदी आसपास सतर्कता अपनाउन भनिएको छ। सुनसरीमा नरम खबडे कछुवाको संख्या घट्दै गएको देखिएको छ। पानीका स्रोत तथा सिमसार अतिक्रमण अवैध शिकार तथा जल प्रदूषणका कारण कछुवाको संख्या घटेको संरक्षणकर्मीले बताएका छन्। कछुवा तथा सरीसृप सम्बन्धी विषयमा विद्यावारिधि गरिरहनुभएका अनुसन्धानकर्ता अस्मित सुब्बाले वासस्थानसँग जोडिएको पानी जमिन र हरियालीलाई संरक्षण गर्नु आवश्यक रहेको बताउनु भएको छ। कतिपय कछुवाका प्रजाति पानीमा बढी समय बिताए पनि प्रजननका क्रममा नदी किनारका सुरक्षित स्थानमा आउने गर्छन्। प्राकृतिक पोखरी तथा जलाशय मासिँदै जानु, सिमसार पुरिनु, नदी किनारमा अव्यवस्थित संरचना निर्माण हुनु तथा आसपासका वनस्पति हटाइनुले कछुवाको प्रजनन र जीवनचक्रमा असर गर्ने सुब्बाको भनाइ छ। सिमसारले वर्षाको पानी सञ्चय गर्ने, जमिन भनेको पानी पुनर्भरण गर्ने, बाढीको प्रभाव घटाउने तथा विभिन्न जीवजन्तु र वनस्पतिलाई वासस्थान उपलब्ध गराउने भएकाले कछुवा संरक्षणलाई सिमसार संरक्षणसँगै अघि बढाउनुपर्ने उहाँको भनाइ छ। पूर्वी नेपालमा पाइने नरम खपटे कछुवाका केही प्रजाति गहिरो नदी जलाशय तथा सिमसारमा निर्भर हुने भएकाले वासस्थानमा हुने परिवर्तनबाट बढी प्रभावित हुने गरेका छन्। नदी तथा सिमसारमा विष वा करेन्ट प्रयोग गरेर माछा मार्दा कछुवासहित अन्य जलचर प्रभावित हुने गरेका छन्। सरीसृप तथा उभयचर सम्बन्धी विषयमा विद्यावारिधि गर्नुभएका प्राध्यापक डाक्टर कालुराम खुम्बुले कछुवा संरक्षणलाई एउटा प्रजातिमा मात्र सीमित नगरी समग्र वासस्थान संरक्षणका रूपमा अघि बढाउनुपर्ने बताउनुहुन्छ। कछुवाका विभिन्न प्रजातिले वनस्पति किरा माछा तथा अन्य जैविक पदार्थ खाने भएकाले खाद्य श्रृङ्खलामा समेत भूमिका खेल्ने प्राध्यापक खुम्बुको भनाइ छ। गाउँका पोखरी खेती नजिकका जलाशय नदी किनार र सिमसार संरक्षण गर्न सके कछुवाको वासस्थान जोगाउन सकिने उहाँले बताउनु भएको छ। चामीबाट माथिल्लो मनाङ जोड्ने सडकमा बाढीले बगाएको पुलका लागि अस्थायी प्रबन्ध गरिएको छ। ठाडो खोलामा रहेको पुल बाढीले बगाएपछि नेपाली सेनाको नयाँ भैरवी दल गुल्मले अन्य सुरक्षा निकाय र स्थानीय सङ्घको सहकार्यमा अस्थायी पुल निर्माण गरेको हो। अस्थायी पुल निर्माण सम्पन्न भएसँगै मार्गमा आवागमन नियमित भएको सेनाले जनाएको छ। बाढीले पुल बगाउँदा चामेबाट माथिल्लो मनाङ तपाउने आवाजावत प्रभावित भएको थियो। त्यसपछि तत्काल आवागमन सञ्चालन गर्ने उद्देश्यले सुरक्षा निकाय र स्थानीयका संयुक्त प्रयासमा अस्थायी संरचना तयार पारिएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
0: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: काङ्ग्रेसको 297 सदस्यीय कार्य समिति रहने गरी संशोधित विधान पारित भएको छ। 15 महाधिवेशन अन्तर्गत दोस्रो दिन खुला मञ्चमा आयोजित 15-17 महामन्त्री प्रदीप पौडेलले पेश गरेको संशोधित विधान पारित गरेको हो। प्रवक्ता देवराज चालिसका अनुसार वरिष्ठ उपसभापति तथा एक तथा उपसभापति चारजना रहने गरी विधान बनाइएको छ। प्रवक्ता एकजना हुनेछन् भने सहप्रवक्ता पनि हुनेछन्। केन्द्रीय सदस्यहरूमा खुलामा 45 रहनेछन्, महिला खुलामा 15 हुनेछन्। हरेक प्रदेशबाट एक महिलासहित 4 हुनेछन्। सोमबार विधान पारित भए पनि सभापति उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने मङ्गलबारको बन्द सत्रले मात्र पारित गर्नेछ। गण्डकी प्रदेश सरकारले प्रदेशका 11 सामुदायिक विद्यालयमा अनुदान दिने भएको छ। विज्ञान प्रविधि इन्जिनियरिङ र गणित शिक्षालाई प्रयोगत्मक तथा प्रविधि मैत्री बनाउने उद्देश्यले स्टिम प्रयोगशाला स्थापना तथा सञ्चालनका लागि रकम दिइने भएको छ। सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विकास महाशाखाले 4 लाख रुपियाँका दरले अनुदान प्राप्त गर्ने महाशाखा प्रमुख घनश्याम पौडेलले जानकारी दिनुभएको छ। कार्यक्रमका लागि छनौट भएका विद्यालयले प्राप्त गर्ने अनुदान रकमबाट कार्यक्रमको प्रकृति र आवश्यकता अनुसार प्रयोगशाला स्थापना तथा सञ्चालनका लागि आवश्यक सामग्री उपकरण तथा अन्य पूर्वाधार व्यवस्थापन गर्न सक्ने मन्त्रालयले जनाएको छ। सरकारले सुकुम्बासी बस्ती भत्काएपछि विस्थापितका पीडा समेटेर थापाथलीमा कविता वाचन गरिएको छ। नेपाल महिला एकता समाजले गरेको फोटो प्रदर्शनीका साथ कविता वाचन पनि गरिएको छ। कवि मुक्तान केवलले श्रीतिन अवतारी महाराज शीर्षकमा कविता सुनाउनु भएको छ।
4: उरिनेछन् नानीहरूका पुतली र गाउन थाल्नेछन्। आतङ्कको आर्तनादबाट थकित हामीले जब चिम्लनेछन् आँखा, सुरु हुनेछ बारबेक्यू पार्टी।
3: प्रदर्शनीमा सुकुम्बासी कसरी भूमिहीन बने, बस्तीमा कस्तो जीवन बिताएर डोजर तथा प्रहरी हस्तक्षेपपछि कहाँ होलान् भन्ने प्रस्तुत गरिएको छ। विस्थापनपछि पीडितहरू होल्डिङ सेन्टरमा आधारभूत मर्यादा समेत नपाएको र अहिले आफन्तका घरमा वा अस्थायी आश्रयमा पुगेका छन्। एक सातादेखि अवरुद्ध कोरोलानाका जोड्ने बेनीजोमसम्म कोरोला सडक मर्मतका लागि ड्रोनबाट इन्धन ढुवानी गरिएको छ। हाल चीनसँग सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका पनि वर्षाका कारण क्षतिग्रस्त भएपछि स्तर उन्नतिका लागि ड्रोनबाट इन्धन ढुवानी गरिएको हो। सडक मर्मतमा प्रयोग भएका उपकरणका लागि इन्धन अभाव भएपछि नेपाली सेनाको सहयोगमा ड्रोनबाट डिजल ढुवानी गरिएको हो। रघुगङ्गा गाउँपालिका 2 कुरौटामा कालीगण्डकी नदीको बाढीले 250 मिटर सडक कटान गरेको सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले बताउनु भएको छ। चामेबाट माथिल्लो मनाङ जोड्ने सडकमा बाढीले बगाएको पुलका लागि अस्थायी प्रबन्ध गरिएको छ। ठाडो खोलामा रहेको पुल बाढीले बगाएपछि नेपाली सेनाको नयाँ भैरवी दल गुल्मले अन्य सुरक्षा निकाय र स्थानीय सङ्घको सहकार्यमा अस्थायी पुल निर्माण गरेको हो। अस्थायी पुल निर्माण सम्पन्न भएसँगै मार्गमा आवागमन नियमित भएको नेपाली सेनाले जनाएको छ। बाढीले पुल बगाउँदा चामेबाट माथिल्लो मनाङतर्फ हुने आवाजावत प्रभावित भएको थियो। त्यसपछि तत्काल आवागमन सञ्चालन गर्ने उद्देश्यले सुरक्षा निकाय र स्थानीयको संयुक्त प्रयासमा अस्थायी संरचना तयार गरिएको हो। बेलायतको प्रधानमन्त्री कार्यालयले अमेरिकी जेट फिर्ता लगिएको विषयमा टिप्पणी नगर्ने बताएको छ। बेलायतको आरएएफ फेयरफोर्डबाट लडाकु विमान फिर्ता लगिएको विषय वैदेशिक मामिला भन्दै कार्यालयले टिप्पणी नगर्ने जनाएको छ। अधिकारीहरूले हवाई अड्डा क्षेत्र सुरक्षित रहेको बताइरहेका छन्। तर सशस्त्र फौजका पूर्व निर्देशक जनरल सर रिचर्ड ब्यारोन्सले अमेरिकी कदमलाई साङ्केतिक आधारमा बुझ्नुपर्ने बताउनु भएको छ।
5: Better to take these 12 very expensive aircraft away and put them somewhere safer in the US if you're not making daily use of them, and they're really not right now, because the military effort to secure a place like Fairford against the potential of drone attack, which could have come from 50 miles away, is enormous, and it just wouldn't stack up.
3: साउदी आरामकोका प्रमुख कार्यकारी अमिन नासरले विश्वव्यापी तेल मौजदात डरलाग्दो हदसम्म न्यून रहेको बताउनु भएको छ। प्रमुख नासरले लन्डनमा आयोजित इनर्जी इन्टेलिजेन्स फोरममा अहिले नै विश्वव्यापी तेल आपूर्ति प्रणालीमा दबाव बढिरहेको बताउनु भएको हो। G7 का राष्ट्रले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी IAEA सँगको समन्वयमा शुक्रबार तत्काल 10 करोड़ ब्यारल डिजल तथा कच्चा तेल बजारमा ल्याउने सहमति गरेका थिए। अमेरिका सहितको जी सेभेनको निर्णयअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घलाई आफ्नो रणनीतिक डिजल मस्ताद प्रयोग गर्न वा अमेरिकी डिजल निर्यात प्रतिबन्धको सामना गर्न दबाब दिनुभएको थियो। खबर यति नै, नमस्कार।
1: यो BFBS कुल घर रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: आगामी दशैं वर्षामय हुने प्रक्षेपण हुन थालेका छन्। घटस्थापनासम्म वर्षा कायम रहने अनुमान सार्वजनिक भइसकेका बेला त्यसपछि फुलपातीको भोलिपल्टसम्म पनि पानी पर्ने पूर्वानुमान गरिएको हो। भारतका प्राध्यापक डाक्टर सुचिन्तन सिंहले असोज 27 देखि कार्तिक 1 गतेसम्म पानी पार्ने गरी बङ्गालको खाडीमा नयाँ चक्रवात बनिरहेको जानकारी दिनुभएको छ। सिंहले सार्वजनिक गरेको एनिमेसनमा चक्रवातको असर भारतसँगै नेपालका विभिन्न भागमा पर्ने देखाइए पनि यसको मात्रा नेपाली मौसमविदहरूले यकिन गर्न बाँकी छ। यहीबीच देशका विभिन्न भागमा वर्षा जारी रहँदा बाढी पूर्वानुमान महाशाखाले दैलेख, कैलाली, बर्दिया र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको जनाएको छ। जाजरकोट, दाङ, प्युठान, कपिलवस्तु, कास्की र आसपासका क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षा मापन भएको हुँदा नदी आसपास सतर्कता अपनाउन भनिएको छ। गृह मन्त्रालयले असंवेदनशील सूचना चुहाएको कसुरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरेको छ। पदीय आचरण विपरीतका कार्यको जाँचपुछ गरी 3 दिनभित्र गृह सचिव समक्ष प्रतिवेदन पेश गर्न जाँचपुछ अधिकृत तोकिएको गृह मन्त्रालयले जनाएको छ। साथै गृह मन्त्रालयले संवेदनशील गोप्य सूचनाको चावड तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण भइरहेको जनाएको छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेको जानकारी अरूलाई दिएको भन्दै दालमाथि कारवाही भएको भनिएको छ। अब खबर फटाफट।
4: हिउँदी मौसम सुरु भएसँगै भोजपुरका किसानलाई आलु रोप्न चटारो। बोखिम, दावा, पोखरी, टक्सार, कोट, दलगाउँ लगायतका क्षेत्रमा हिउँदी आलुको खेती हुँदै भोजपुरमा हिउँदे र बर्खे गरेर 50,000 टनभन्दा बढी आलु फल्ने गरेको ज्ञान केन्द्रको तथ्याङ्क। काली गण्डकीको बाढीले घरबारविहीन पर्वत जलजला आठका बासिन्दालाई खाना पकाउने ग्यास वितरण। पूर्ण रूपमा विस्थापित 30 परिवारलाई ग्याससँगै चामल, तेल, दाल र नुन पनि बाँडियो। चाडपर्व नजिकिएसँगै सुदूरपश्चिम प्रदेशका 27 ठाउँमा यात्रु सहायता कक्ष स्थापना। यात्रा सम्बन्धी कुनै समस्या परेमा यात्रु सहायता कक्षसहित नेपाल प्रहरीको 100 र ट्राफिकको 103 सम्पर्क गर्न आह्वान। नुवाकोट र रसुवा जोड्न बेत्रावतीको फलाखु खोलामा बेलीब्रिज जडान सुरु हुँदै 55 सैनिक टोली खटिँदै दशैं अघि नै सञ्चालनमा ल्याउने लक्ष्य। अन्नपूर्ण संरक्षण क्षेत्र घुम्ने पर्यटकबाट गएको आर्थिक वर्षमा 67.76 करोड हाराहारी शुल्क संकलन। एकै वर्षमा 5,08,000 भन्दा बढी विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र भ्रमण गरे। तेह्रथुमको आश्रयमा गाउँपालिकाको नगर बस चल्न थाल्यो। गाउँपालिकाको केन्द्र संक्रान्ति बजारदेखि 5 थर सदरमुकाम फिदिमसम्म चल्ने नगर बसमा 70 वर्षमाथिका ज्येष्ठ नागरिक, 5 वर्ष मुनिका बालबालिका र विद्यालय पोसाक लगाएका वा परिचय पत्र बोकेका विद्यार्थीले यात्रा गर्दा पैसा तिर्न नपर्ने। र यही असोज 8 देखि 11 गतेसम्मको झरी र बाढी पहिरोका कारण म्याग्दीमा करिब 555 घर परिवार प्रभावित। 111 घरमा पूर्ण, 93 घरमा आंशिक क्षति र 342 घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क।
3: तनहुँको शुक्ला गण्डकी नगरपालिका 8 शुक्ला हिरिटार शिवालय क्षेत्रलाई आकर्षक बनाउन दुग्धेश्वर महादेव मन्दिर पनि बन्ने भएको छ। मन्दिरको जग, पिल्लर लगायतका आधारभूत संरचना निर्माण भए पनि अरू काम बाँकी थियो। शुक्ला हेलिटार शिवालय क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष परशुराम भण्डारीले काम अघि बढाइएको बताउनु भएको छ। मन्दिरलाई शिखर र प्यागोडा शैलीको मिश्रित स्वरूपमा निर्माण गर्ने योजना छ। त्यसका लागि 1,37,00,000 लागत अनुमान गरिएको छ। हालसम्म 50,00,000 सङ्कलन भइसकेको समितिले जनाएको छ। सङ्कलित रकमबाट मन्दिरको जग, पिलर लगायतका प्रारम्भिक संरचना निर्माण गरिएको हो। परियोजना प्रतिवेदनमा पहुँच मार्ग, खानेपानी, शौचालय, पार्किङ, विश्रामस्थल, पदमार्ग, क्षेत्रको सौन्दर्यीकरण र भक्तजन पर्यटकका लागि आवश्यक सेवा सुविधालाई पनि समेटिनेछ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आफ्नो सैनिक अड्डाको सुरक्षामा निश्चिन्त रहेको बताउनु भएको छ। बेलायतको हवाई अड्डाबाट सम्भावित आतंकवादी हमलाको आशंकाका बीच B-2 बम्बर विमान फिर्ता लगिएका बेला रुबियोको भनाइ आएको छ। युरोपमा US मरिन फोर्सेसका पूर्व चिफ अफ स्टाफ कर्नल ब्रेन्डन कर्निका अनुसार आरएएफ हेरफोर्डमा जोखिम देखेरै विमान फिर्ता लगिएको हुनसक्छ।
2: It wouldn't surprise me that 3 days ago, they didn't feel that the threat was that great. You know, something gave them indications of worry, significant worry, and they clearly felt it was credible enough that they took action.
3: BFDS Gorkha Radio ma aile samma ka khabar yati nai. Namaskar, ma Mahendra.
5: BFBS, Gorkha Radio Home.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: परराष्ट्र मन्त्री श्री शिर खनालले वैदेशिक सम्बन्धमा पनि निजी क्षेत्रलाई अगाडि सारेर अघि बढिरहेको जानकारी दिनुभएको छ। काठमाडौँको परराष्ट्र मामिला संवादमा मन्त्री खनालले नेपालले वैश्विक परिवेश अनुसारको आर्थिक वृद्धिमा लाग्ने बताउनु भएको छ।
4: Our diplomatic missions act as rigorous commercial intelligence hubs and our vibrant private sector drives the business networks necessary for exponential growth. No nation can achieve lasting prosperity in isolation. And no government can execute its ambitious policy without the meaningful, dynamic partnership of its citizens and entrepreneurs. The time has come to fully integrate our foreign policy strategy, our economic ambition, and our civilizational soft power into one unbreakable force.
3: नेपालले जलवायु अनुकूलनका माध्यमबाट क्षेत्रीय नेतृत्व लिन चाहेको पनि उहाँले उल्लेख गर्नुभएको छ।
4: We can no longer accept debt-creating loans to remediate destruction we did not cause. Instead, our foreign missions must aggressively secure non-repayable grant-based loss and damage funds, negotiate high-impact debt for climate swaps, and monetize our Himalayan ecological assets through international carbon markets. By embedding climate-resilient infrastructure standards, cross-border early warning telemetry, and green technology transfers into every trade and investment treaty will pivot Nepal from a vulnerable casualty of global warming into an active sovereign architect of regional green growth.
3: गण्डकी प्रदेश सरकारले प्रदेशका 11 वटा सामुदायिक विद्यालयमा अनुदान दिने भएको छ। विज्ञान प्रविधि इन्जिनियरिङ र गणित शिक्षालाई प्रयोगत्मक तथा प्रविधि मैत्री बनाउने उद्देश्यले स्टिम प्रयोगशाला स्थापना तथा सञ्चालनका लागि रकम दिइने भएको छ। सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विकास महाशाखाले 4 लाखका दरले अनुदान प्राप्त गर्ने महाशाखा प्रमुख घनश्याम पौडेलले जानकारी दिनुभएको छ। कार्यक्रमका लागि छनौट भएका विद्यार्थीले प्राप्त गर्ने अनुदान रकमबाट कार्यक्रमको प्रकृति र आवश्यकताअनुसार प्रयोगशाला स्थापना तथा सञ्चालनको लागि आवश्यक सामग्री उपकरण तथा अन्य पूर्वाधार व्यवस्थापन गर्न सक्ने मन्त्रालयले जनाएको छ। पूर्व प्रधानमन्त्री जलनाथ खनालले पाका राजनीतिक कर्मीलाई निषेध नगर्न नयाँ स्थापित दललाई सम्झाउनु भएको छ। नयाँ समाजवादी अभियानमा लागेको बताउँदै खनाल